Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 6 गते शनिबार, सन् 2026 अगस्त 22 तारिक, साउन शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना, विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
0: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि, मध्य पूर्वमा

0: कृषिको घिउ निर्यात शुरू।
1: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा।
0: एल निनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम।
1: र कर्नाटक संघको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लीगको नयाँ सिजन शुरू। उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
3: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई 1 महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले 1 महिनाभित्र नागरिकमा सेवा प्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र पालिका तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरेर आउँदो 30 दिनभित्र सुधारको परिणाम नागरिकमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 सेवा समस्याका साथै भिड़ हुने समय र दोहोरिने कागजातको पहिचान, समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ। 4-7 दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनु पर्ने, टोकन प्रणाली व्यवस्थापन, 15 मिनट दैनिक कामको समीक्षा र प्राथमिकता बारे छलफल गर्नुपर्ने तथा दोस्रो हप्ताभित्र 3 प्रमुख सेवामा सरलीकरण भएको हुनुपर्नेछ। त्यस्तै गरी तेस्रो हप्तासम्म अनुगमन र जवाबदेहिता सुदृढ गर्ने, दैनिक 5 सूचक मापन र पेन्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र 4 हप्तासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ। यसबाट सरकारको कार्यालयमा औसत प्रतीक्षा समय, कागजातका कारण फर्कने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाइ राख्नुपर्ने समस्या घटाउने सरकारको योजना रहेको खबर गोर्खा पत्रले लेखेको छ।
1: विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अघि बढ़ाइएको थिएन। अहिले फेरि निर्वाचन आयोगले 2 आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बा नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ। गृहमन्त्री सुदन गुरूङले हिजो निर्वाचन आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले बताएका छन्। रोजगारी, अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गएको वर्ष भएको नवयुवा आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। नवयुवा अभियन्ताहरूले गएको फागुन 21 चुनावमै विदेशमा रहेका नेपालीलाई समेट्नुपर्ने दवाब दिएका थिए, तर कानून र प्रविधिको अभावसँगै समयको चापका कारण त्यति बेला सम्भव भएन। विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टेनलेस स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिना 1,15,90,67,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। गएको आर्थिक वर्षको पहिलो महिनामा 1,17,64,000 रूपियाँको मात्रै स्टेनलेस स्टीलका घरायसी सामग्री निर्यात भएको थियो। साउनमा 61.72% निर्यात बढ़ाएको छ। यस्तै गरी समीक्षा अवधिमा वस्तु आयात भने 31.04% बढेको छ। समीक्षा अवधिमा व्यापार घाटा भने 24.88 अर्ब रूपियाँले बढेको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्य पूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। मध्य पूर्वका धेरै देशसँग सम्झौता भइसके पनि हिजोदेखि दुबईका लागि 500 किलो घिउबाट निर्यात शुरू गरिएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले जानकारी दिनुभयो। वार्षिक 50,000 किलो निर्यातका लागि सम्झौता भइसकेको उहाँको भनाइ छ। यस्तै डीडीसीले हिमाली जिल्ला डोल्पाबाट समेत याक चीज उत्पादन गर्ने भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिमा थप पदाधिकारी तथा सदस्य मनोनयन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्काल समेटेको छैन। हिजोको केन्द्रीय समिति बैठकले 6 जना पदाधिकारी मनोनयन गरे पनि उनीहरू सबै सभापति रवि लामिछाने समूहका छन्। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह समूहका लागि 1 उपसभापति 1 महामन्त्री सहित 5 पदाधिकारीको स्थान भने होल्डमा राखिएको छ। शाह समूहमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा पदाधिकारी विस्तार अझै अधुरो रहेको छ। गएको फागुन 21 को चुनावमा समायोजन भएर रासोपामा आएको शाह समूहबाट अहिलेसम्म उहाँसहित 2 जना मात्रै पदाधिकारी रहेका छन्। बालेन समूहका लागि पद होल्ड, लामिछानेको वर्चस्व शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच सत्तारूढ रासोपा पालिका चुनावको तयारीमा जुटेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह पोखरा आउँदै मुस्ताङ निस्किनु भएको छ। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह हिजोको बैठक छाडेर बिहानै पोखरातिर लाग्नुभयो। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका खबर नागरिक दैनिकले छापेको छ।
3: नेपाली कांग्रेसमा अदालतको पुनरावलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढ़िरहेका बेला नेता शेखर कोइराला एकताको मध्य मार्गी भूमिकामा सक्रिय हुनुभएको छ। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीको निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनु अगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ। यसैबीच देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाले संस्थापन पक्षले अगाडि सारेको महाधिवेशन कार्यतालिका र प्रक्रियाले पार्टी विभाजन गर्न सक्ने खतरा औल्याउनु भएको छ। उहाँले त्यस सम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई अलग्गै अपील गर्नु भएको छ। काया कैरनमा मकैको ढोडबाट खुदो बनाउने परीक्षणबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
4: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना, विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग, स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि, मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू, रासोपामा बालेन समूहका लागि केही पद होल्ड, कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। यति बेला मध्य पहाड़ी क्षेत्रका धेरै ठाउँमा धमाधम मकै भाँच्ने, सुकाउने र भित्र्याउने काम भइरहेको छ। खेतबारीमा मकै भाँचिसकेपछि बाँकी रहेको ढोड अर्थात डाँठ कि त खेतबारीमै कुहिन्छ कि त सामान्य घाँस वा आगो बाल्न प्रयोग गरिन्छ। तर हरियो ढोडबाट उखुको जस्तै गुलियो र स्वादिलो खुदो अनि गुड बन्न सक्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले यस्तै अचम्म लाग्दो र नौलो प्रयोग गरेको छ। थप जानकारी साथी महेश गेवालीबाट।
6: उखु पनि घाँस प्रजातिकै वनस्पति हो, मकै पनि उही प्रजातिको, अनि उखुबाट खुदो र गुड बन्छ भने मकैको काँचो ढोडबाट किन नबन्ने? यही कौतूहलतालाई गुल्मीको रेसुङ्गा नगरपालिकाले नीतिगत रूपमै अगाडि बढाउने निर्णय गर्यो। नगरसभाबाट बजेट पारित भएपछि वडा नम्बर 3 परीक्षण शुरू गरियो। रेसुङ्गा नगरपालिकाका मेयर खिलदोज पन्थी:
7: हामीले यो बजेट बनाउने बेलामा हामीले छोटिरहेको छौँ, पहिला नै थियो, यो वर्षको बजेट पारित भइसकेपछि हामीले टोलिजम यहाँ प्रारम्भ गरिहालौँ त यो कतिको सफल हुन्छ भनेर त्यसरी अगाडि बढायो। परीक्षण चाहिँ सफल भएको छ।
6: प्रक्रिया ठ्याक्कै उखुको खुदो निकाले जस्तै हो। पोलेर वा उसिनेर खान योग्य भएका दुधे मकैका 15-20 काँचा बोटहरू संकलन गरियो र उखु पोल्ने कोलमा हालियो। परिणाम आशातीत आयो। 15-20 बोटबाटै झण्डै 3-4 लिटरसम्म प्रशस्त रस निस्कियो। रस त आयो, अब प्रश्न थियो खुदो बन्छ कि बन्दैन। रसलाई परम्परागत तरिकामै आगोमा पकाउन सुरु गरियो। खुदो पाक्न जति समय लाग्छ, मकैको बोटको रस पाक्न पनि त्यति नै समय लाग्यो। रस बिस्तारै बाक्लो हुँदै गयो र ठ्याक्कै उखुको जस्तै स्वादिलो खुदो तयार भयो।
7: खुदो बन्छ कि बन्दैन भन्ने कुरा अलिकति हामीलाई कन्फ्युजन थियो कि, अनि जसरी हामी खुदो पकाउँछौँ त्यसरी नै हामीले पकायौँ। पकाउँदाखेरि ठ्याक्कै खुदो बन्यो, त्यसको टेस्ट पनि गर्यो, गजबको स्वाद छ, खानी सबैले छ, गजबको मिठो स्वाद छ।
6: मकैको जात अनुसार स्वादमा पनि फरकपन भेटियो। स्थानीय मकैबाट बनेको खुदो निकै गुलियो बन्यो, तर उन्नत जात सिपी मकैको स्वाद भने अलिकति गुलियो र अलिअलि नुनिलो मिसिएको आयो। सबैभन्दा राम्रो कुरा, मकैको ढोडबाट बन्ने खुदो वा गुडमा प्राकृतिक मिठास भए पनि यो स्वास्थ्यका दृष्टिले सुगर फ्री सरह हुने देखिएको छ। यसले गर्दा मधुमेहका बिरामीहरूका लागि पनि यो उत्तम विकल्प बन्न सक्ने सम्भावना छ। तर यस्तो प्रयोगशाला परीक्षण सकारात्मक आएपछि मात्रै यो सम्भव हुन्छ।
7: ल्याबको रिपोर्ट ठिक आयो भने त हामी एउटा परियोजनाको रूपमा किसानलाई प्रमोट गर्ने, किसानको उत्पादनलाई प्रेरित गर्ने मार्केटको व्यवस्था त हुने नै भयो, कृषकको प्रत्यक्ष आय रोजगारी सृजन सकिने भयो। यो खालको कामहरू हामी तयारीका साथ क्रमगत रूपमा अघि बढाउँछौँ।
6: यही मंगलबार 2 गरिएको परीक्षणमा मकैको ढोडबाट खुदो निकाल्न सकिन्छ भन्ने पुष्टि भएपछि अब चाँडै प्रयोगशाला परीक्षणको नतिजा आउने तयारीमा छ। यो नवीन प्रयास र खोज सफल भयो भने यसले गुल्मीलाई मात्र होइन देशभरका मकै उत्पादक किसानलाई आय आर्जनको नयाँ र भरपर्दो बाटो देखाउनेछ।
4: गैराती बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। अरू थोरै ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा लमजुङको कुन्चामा झण्डै 82.6 मिलिमिटर पानी परेको छ। गैराती बागमती र गण्डकी सहित कोशी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो। आज दिउँसो बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने डाक्टरलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मत भिन्नताको विषय नभई बदनियतपूर्ण आचरणको रूपमा सर्वोच्चले व्याख्या गरेको हो। सर्वोच्चले मेडिको लिगल चिकित्सा विज्ञान र कानूनको संयुक्त रूप क्षेत्रको सुधारको सम्बन्धमा 5 बुँदे निर्देशनात्मक आदेश समेत फैसलामा गरेको छ। न्यायाधीश द्वे हरिप्रसाद भुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 साल असार 18 गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। डाक्टर रम्बा गोहित तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग रहेको मुद्दामा सर्वोच्चको विशेष अदालतको फैसलामा केही फेरबदल भएको छ। विशेषले सिंह र गोहितलाई 6 महिना कैद र 25,000 रूपियाँ जरिमाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिमानाको फैसला सुनाएको छ। समिति इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको हो। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। स्वास्थ्य परीक्षण चिकित्सकको व्यावसायिक राय मात्र नभई प्रतिवेदनकै अभिन्न अंग हुने अदालतको ठहर छ। विशेष ऐनको व्यवस्थाले चिकित्सकको कार्य अपराधको दायराभित्र पर्ने अवस्थामा अदालतबाट व्यावसायिक उन्मुक्ति हुन नसक्ने सर्वोच्चले ठहर गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: हरेक मान्छेको सपना, जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। संचार मन्त्री विक्रम तिमिल सिन्हाले बन्चरे डाँडा फोहोर व्यवस्थापन बारे हिजो सिंहदरबार मन्त्रालयमा बैठक बोलाउनु भएको थियो। काठमाडौँ उपत्यका स्थानीय तहका मेयरहरू सहित सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बैठकमा उपस्थित हुनुहुन्थ्यो। बन्चरे डाँडा क्षेत्र तामाङको निर्वाचन क्षेत्र धादिङ एक अन्तर्गत पर्छ। बैठकको शुरूआतमै निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएकी तामाङ र मेयरहरूबीच चर्काचर्की पर्यो। उपत्यका सबै पालिकाका मेयर बैठकमा उपस्थित नभएको भन्दै उहाँ एक्कासी आक्रोशित हुनुभयो। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सम्झाउन खोज्दा उल्टै सांसद तामाङ थप आक्रोशित बन्नुभयो, बैठक छोडेर हिँड्नुभयो। सांसद तामाङलाई शान्त भएर बैठकमा बस्न संचार मन्त्री तिमिल सिन्हा लगायतका सहभागीहरूले पटक पटक आग्रह गरे पनि उहाँ कसैको कुरा सुन्न तयार हुनुभएन, झोला बोकेर बाहिरिनुभयो। संसद बैठकमा समेत आक्रोशित मुद्रामा देखिने गरेकी सांसद तामाङको व्यवहारप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ। बल्झिरहने पञ्चरे डाँडा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: अब विदेशको खबर। बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढ़ाउने र चरम मौसमी अवस्थाको जोखिम सृजना हुन सक्ने अनुमान छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसत भन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ। यसले हावाको वहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढ़ाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुखले बताएका छन्। उनले यस्तो तीव्र एलनिनोको संकेत यसअघि नदेखिएको बताउँदै यसलाई अभूतपूर्व घटना भनेका छन्। मौसमविदका अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक छ।
4: अब खेल खबर। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हरायो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालको जितमा देव खनालले शतकीय पारी खेले। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3-3 तथा हेमन्त धामीले 2 विकेट लिए। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलपछि त्यतैबाट एसीसी प्रिमियर कप खेल्न मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। खेलकै अर्को खबरमा, इंग्लिस प्रिमियर लीग सन् 2026-27 नयाँ सिजन शुरू भएको छ। साबिक उपाधि विजेता आर्सेनलले गैराती भएको उद्घाटन खेलमा विजयी शुरूआत गर्यो। उसले नवप्रवेशी कोभेन्ट्री सिटीलाई 3 गोलले हरायो। एमिरेट्स स्टेडियममा आर्सेनलले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरे। उसका काई हार्डवर्ट्सले खेलको 15 मिनटमा, बुकायो साकाले 23 मिनटमा र मार्टिन ओडेगार्डले 49 मिनटमा गोल गरे। कोभेन्ट्री 25 वर्षपछि प्रिमियर लीगमा फर्किएको हो। गएको सिजन 22 वर्षपछि लीग उपाधि जितेको आर्सेनलले तालिकामा 3 अंक जोडेको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। नवयुवा आन्दोलनमा तहस नहस भएका प्रमुख प्रशासनिक सहितका ठूला तथा ऐतिहासिक भवन अझै खण्डहर नै छन्। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यी महत्वपूर्ण संरचनाको पुननिर्माणलाई पर्याप्त प्राथमिकता र बजेट दिएको छैन, जसले सरकार पुननिर्माणमा उदासीनता रहेको भन्दै आलोचना भइरहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि आइतबार बागमती प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री कार्यालयबाट भदौ 7 गते अर्थात भोलि आइतबार विश्वासको मत लिने प्रयोजनको पत्र प्राप्त भएको बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
3: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि दिउँदै आएको छ। त्यो अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गएको साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। त्यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको खबर कान्तिपुरले लेखेको छ।
4: सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो, तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको छ। बार बेन्च टक्राव बीच सम्पत्ति आयोगको मुद्दा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: र इन्टरनेट वा प्रविधिको दौड़मा समाहित हुन नसकेका भाषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ़िरहेको बेला नेपालका रैथानी मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्राज्ञिक स्तरमा पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद टीएसटी प्रणाली ल्याएको खबर कान्तिपुरमा छ। काया कैरनमा अब पालो उखानको
4: धरती एक प्राणी अनेक
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
3: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू।
4: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा।
3: एल्निनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम।
4: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लीगको नयाँ सिजन शुरू। उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा प्रसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा प्रहरी कार्यालय छ। भित्तामा दुर्गा प्रसाईको जस्तै देखिने फोटो टाँचेर वान्टेड भनेर लेखिएको छ। त्यसमुनि प्रहरीका हाकिम बसिरहेका छन् अनि अर्का प्रहरी हातमा आइप्याड र मोबाइल फोन बोकेर त्यहाँ पुगेका छन्। ती प्रहरी भन्दैछन्, कति ल्याउनु साथ आइप्याड र फोन ल्याएपछि फेसबुकको तल तलले आफै आउँछन् कि त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: बाढ़ी तथा पहिरोमा परि जाजरकोटमा दुईजना बेपत्ता ढुक्कसँग बस्ने ठाउँको व्यवस्था गर्न जाजरकोटको रिसाङका पहिरो प्रभावितको माग।
1: सुर्खेतको यातायात व्यवस्था कार्यालयमा एकद्वार सेवा प्रणाली शुरू, सेवा प्रवाह छिटो छरितो र झन्झट रहित गराउने प्रयास।
0: कालीकोटको पलाता गाउँपालिकाको बेरुजु बढेर 32,33,00,000 रूपियाँ पुग्यो।
1: र नेपालको राष्ट्रिय टोलीले भारतको कर्नाटकलाई दोस्रो खेलमा पनि हरायो। नेपालको ए टोली टप एन T20 को पहिलो खेलमा पराजित। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद FM र रेडियो गेरुवा FM पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। जाजरकोटको जुनिचादे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोमा परे दुईजना बेपत्ता भएका छन्। जुनिचादे गाउँपालिका 6 डोग्रामा डोग्रा खोला थुनिएर फुट्दा आएको बाढ़ीमा परेर स्थानीय 64 वर्षीय देव बहादुर सिंह बेपत्ता हुनु भएको हो। अविरल वर्षाका कारण खोला थुनिएर जम्मा भएको पानी एक्कासी फुट्दा पानी घट्ट सञ्चालन गर्न जानुभएका सिंह सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायक परीक्षक बुद्धिसागर पुरीले बताउनुभयो। त्यस्तै त्यही ओडाको छिर्का टोलका करिब 39 वर्षीय रचना थापा सेती खोलाले बगाउँदा बेपत्ता हुनु भएको छ। बाढ़ीले यही क्षेत्रकामा रहेका 8 देखि 10 पानी घट्ट समेत बगाएको प्रहरीले जनाएको छ। दुवै बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
1: यस्तै पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुईजना बाल बालिका बेपत्ता भएका छन्। हुम्लाको खाकुनाथ गाउँपालिका 1 सुना खाडा स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुईजना बाल बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताउनु भएको छ। खाकुनाथ 1 रामचन्द्र रावलका 13 वर्षीय छोरा प्रशान्त रावल र बिर्ख शाहीका अन्दाजे 11 वर्षीय छोरी अनु शाही कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको उहाँको भनाइ छ। कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको भन्दै प्रवक्ता ढकालले खोजी भइरहेको बताउनु भएको छ। बेपत्ता भएका दुवैजना बालबालिका जनमालिका माध्यमिक विद्यालय कक्षा 7 पढ्दै आएका थिए। नदीमा पानीको बहाव तीव्र रहेकाले पनि खोजीमा कठिनाई भइरहेको प्रहरीको भनाइ छ।
0: डोल्पा चाजरकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। नलगाड नगरपालिका 7 दाने पिपलमा भएको दुर्घटनामा घाइते हुनुभएका नलगाड नगरपालिका 10 25 वर्षीय बालकृष्ण बोहराको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 26 वर्षीय गणेश ध्यार र 26 वर्षकै मानबहादुर बोहरा, 40 वर्षीय सम्झना गहतराज, 30 वर्षीय राजेन्द्र ध्यार, 52 वर्षीय रत्नकुमारी बोहरा र 16 वर्षीय निखिल सुनार घाइते हुनुभएको छ। नलगाड नगरपालिका 9 तात्राबाट दल्ली बजारतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 1/82/27 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको थियो। जीप चालक नलगाड नगरपालिका 8 हलचोर बस्ने 24 वर्षीय विनोद विक भनिने बिन बहादुर विक भने दुर्घटनापछि फरार रहेकोमा खोज तलास जारी रहेको र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
1: जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका प्रभावितहरूले ढुक्कसँग बस्ने ठाउँको व्यवस्था गर्न माग गरेका छन्। त्रिभुवन माध्यमिक विद्यालयमा बनाइएको अस्थायी आश्रय स्थलमा बस्दै आएका उनीहरूले घर खेतबारी सबै पहिरोले क्षति गराएपछि अब सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन्। 60 वर्षीय चन्द्रकली विकले बाँचेकालाई सरकारले ढुक्कसँग बस्ने वातावरण मिलाउनु पर्ने माग गर्नुभयो। उहाँले फेरि पनि यस्ता घटना नहुने ठाउँमा लगेर राख्न सरकारसँग माग गरिएको बताउनु भएको छ। 80 साल कार्तिकमा आएको भूकम्पले थिलो थिलो भएको जाजरकोटका बस्तीहरू अहिले वर्षासँगै पहिरोले झन दरापमा परेका छन्। जमिन चिराचिरा परेर बस्ती जोखिममा परेपछि रिसाङका करिब 893 जना परिवारसहित होल्डिङ सेन्टरमा बस्दै आएका छन्। यसै बीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविदसहित 8 सदस्यीय प्राविधिक टोली जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पुगेको छ। पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा प्रभावित नागरिकको अवस्था बुझ्न प्राधिकरणको टोली प्रभावित क्षेत्रमा व्यस्त रहेको छ। टोलीले भेरी नगरपालिका 1, 2, 3 र 4 विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने जनाएको छ। अध्ययनका क्रममा पहिरोको जोखिम, जमीनको भौगर्भिक अवस्था, जोखिममा रहेका घरधुरी तथा बस्तीको अवस्था र सम्भावित सुरक्षित स्थानको पहिचान गरिने बताइएको छ। भूगर्भविद प्रकाश पोखरेलले पहिरोको जोखिम र जमीनको अवस्था बारे अध्ययन गरी प्रभावितलाई स्थानान्तर गर्न उपयुक्त र सुरक्षित स्थानको पहिचान गरी सरकारलाई सिफारिश गरिने बताउनु भएको छ।
0: सुर्खेतको यातायात व्यवस्था कार्यालयमा सेवा प्रवाहलाई छिटो छरितो झन्झट रहित र प्रविधि मैत्री बनाउन एकद्वार सेवा प्रणाली शुरू गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले हिजो एक कार्यक्रमका बीच एकद्वार सेवा प्रणाली सेवाको उद्घाटन गर्नुभएको हो। गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने घोषणा गरेको थियो। त्यही अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेतमा यो प्रणाली शुरू गरिएको जनाइएको छ। नयाँ प्रणाली शुरू भएपछि सेवाग्राहीले एउटै कामका लागि विभिन्न फाँटमा धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ। अब सेवाग्राहीले डिजिटल माध्यमबाट टोकन लिएर टोकन नम्बर अनुसार फ्रन्ट डेस्कमा पुगेर आवेदन दर्ता गराउनु पर्नेछ। यस्तै आवश्यक कागजात जाँच गरेर आवेदनलाई कम्प्युटर प्रणाली मार्फत सम्बन्धित शाखामा पठाइनेछ भने ब्लूबुक नवीकरण, सवारी साधन जाँच पास लगायतका सेवा यही प्रक्रियाबाट अगाडि बढ़ाइने कार्यालयले जनाएको छ। सेवाग्राहीको आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी पनि अनलाइन प्रणाली मार्फत हेर्न र निगरानी गर्न सकिने भएको छ। त्यस्तै सेवा लिने क्रममा कुनै समस्या भएमा वा गुनासो गर्नु परेमा अनलाइनबाट नै गुनासो दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ।
1: यस्तै सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले प्राविधिकको प्रयोगबाट सरकारी सेवा छिटो, पारदर्शी र सहज बनाउनु पर्ने बताउनु भएको छ। उहाँले सेवाग्राहीले अनावश्यक दुःख नपाउने गरी कार्यालयको कामलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ। कार्यक्रममा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगीले कार्यालयमा जनशक्तिको अभावका कारण सेवा प्रभावमा समस्या भइरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सुर्खेतमा वर्षमा 7-8 हजार जनाले लाइसेन्सका लागि माग गर्ने गरेको बताउनुभयो। कार्यालयले भने वर्षमा 17-18 सय जनाको मात्रै माग पूरा गर्न सकेको उहाँको भनाइ छ। यस्तै कार्यालयको अनलाइन प्रणालीमा एकपटकमा 200 जनाले मात्रै फर्म भर्न सक्ने व्यवस्था रहेको र खुलेको करिब 1 घण्टामै कोटा सकिने गरेको पनि योगीले बताउनु भएको छ। नयाँ एकदार सेवा प्रणालीले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित बनाउनुका साथै सेवाग्राहीको समय बचत हुने र कार्यालयको काममा पारदर्शिता बढ़ने अपेक्षा गरिएको छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ती मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुने।
1: गराउने प्रयास लगायतका खबर प्रस्तुत गर्यौं। अब लागो बाँकी खबरतर्फ। बाजुराको गौमूल गाउँपालिका तीन कटी गाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पुणिमल बोहरा र 38 वर्षीय बुदी बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईले दुवै घरभित्रका सामान पुरिएका बताउनु भएको छ। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनु भएको छ। उनीहरूलाई अस्थायी टहरामा सारिएको र पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी रहेको उहाँको भनाइ छ। गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन गरिएको भन्दै उनीहरूलाई सहयोग जुटाउन स्थानीय तथा सामाजिक संघ संस्था र सरकारवाला सबैलाई आह्वान गर्नुभएको छ।
0: कालीकोटको पलाता गाउँपालिकाको बेरोजु बढ़ेर 32,33,41,000 रूपियाँ नागेको छ। महालेखा परिषदको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बेरोजु बढ़ेको उल्लेख गरिएको छ। गाउँपालिकाको कुल अध्यावधिक प्रतिवेदन अनुसार लेखा परीक्षणका क्रममा देखिएका विभिन्न कैफियतहरूमध्ये 26,44,000 असुली गर्नुपर्ने रहेको छ। यस्तै 59,48,000 प्रमाण कागजात पेश गर्नुपर्ने र 26,64,000 नियमित गर्नुपर्ने गरी कुल 1,12,55,000 रूपियाँ बिरुजु कायम भएको हो। गत वर्ष कायम रहेको 31,24,75,000 बिरुजुमा यस वर्षको थप भई 3,82,000 फर्चुर भएपछि कुल अध्यावधिक बिरुजु 32,33,41,000 पुगेको छ। महालेखा परिषदको कार्यालयले गाउँपालिकामा दोहोरो लेखा प्रणाली, पेस्की बाहेका सम्पत्ति तथा दायित्वको एकिन विवरण, बजेट व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा अनुदान वितरणमा सुधार गर्नुपर्ने औल्याएको छ। सुशासन, पारदर्शिता र कारण बमोजिम बेरुजु फर्सेट एवं रकम असुलीको प्रक्रियालाई तत्काल अघि बढ़ाउन गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई ताकेता गरिएको छ। पटक पटकका प्रतिवेदनमा यस समस्याको किटार महालेखा परीक्षकको प्रतिवेदनमा भए पनि सुधार भने हुन सकेको छैन। गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाएले आफ्नो पालामा थोरै बेरुजु भए पनि अघिल्लो सरकारको धेरै भएकाले घटाउन समस्या हुने गरेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलेश विकले बेरुजु घटाउने प्रयास भइरहेको दावी गर्नुभएको छ।
1: नेपाली खस भाषाको उद्गम स्थल जुम्लाको हाट सिजामा नेपाल टेलिकमको 4G सेवा सञ्चालनमा आएको छ। कनका सुन्दरी गाउँपालिका अन्तर्गत गुठी जिउला बजार क्षेत्रमा 4G सेवा हिजोबाट सञ्चालनमा आएको हो। नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराले नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको बताउनु भएको छ। नयाँ टावरबाट कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर 3, 4, 5, 6 र 8 का विभिन्न क्षेत्रमा 4G सेवा उपलब्ध हुने भएको छ। टावरबाट गौरी, ओखरवाडा, हात्ता, सिजा, सिम्पाती, लुड्कु, गुठी जिउला बजार र बडुवालवाडा, बारकुडीवाडा र सन्जेलवाडा, जाँच र गोडिङ्गा लगायतका क्षेत्रमा सेवा विस्तार हुने भएको छ। टावर सञ्चालनका लागि हाल सोलर ब्याट्री प्रयोग गरिएको छ। राष्ट्रिय प्रसारण

0: र विस्तार गर्न सफल भएको जनाएको छ। संस्थाका सचिव कुमारी भट्टराईका अनुसार विभिन्न परियोजना मार्फत हालसम्म 66,493 जना नागरिक लाभान्वित भएको बताउनुभयो। साधारण सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले सुन्दर नेपाल संस्थाले 3 दशकको अवधिमा सामाजिक विकासका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले राज्यका सेवा तथा विकासका कार्यक्रम सहज रूपमा पुग्न नसकेका ग्रामीण तथा दुर्गम समुदायसम्म पुगेर गैर सरकारी संस्थाले गरिरहेको कामले नागरिकको जीवन स्तर सुधारमा सहयोग पुगेको उल्लेख गर्नुभएको छ। संस्थाका अध्यक्ष माया कुमारी सापकोटाले सुन्दर नेपाल संस्थाले 3 दशक लामो यात्रा कर्मचारी साधारण सदस्य साझेदार संस्था स्थानीय समुदाय र शुभेच्छुकको निरन्तर सहयोग र विश्वासको परिणाम रहेको बताउनुभयो। उहाँले संस्थाले विगतमा गरेका कामको समीक्षा गर्दै आगामी दिनमा थप पारदर्शी जवाबदेही र समुदायमुखी भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी छ। रेलाई भने यो विश्राम।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
4: खुसीको खबर:
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू:
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ निहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट एसवाई नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र

0: 98442-97517। नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात झैं।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 फाजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: संयमित ब्याटिङमा सम्मानजनक योगफल खड़ा गरेको हो। पवनले सर्वाधिक 41 रन बनाउनु भयो भने लोकेश पमले 16, नारायण जोशीले 15 तथा कप्तान अनिल शाहले 14 रन बनाउनु भयो। नेपालले 30 रनमै दोस्रो र तेस्रो विकेट गुमाएको थियो। नर्दर्न टेरिटोरीका हासिम मार्टिनले 4 ओभरमा 9 रन खर्चेर 3 विकेट लिँदै नेपालले ब्याटरलाई खुलेर खेल्न दिनु भएन। प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ी तथा पहिरोमा परि जाजरकोटमा दुईजना बेपत्ता, ढुक्कसँग बस्ने ठाउँको व्यवस्था गर्न जाजरकोटका रिसाङका पहिरो प्रभावितको माग।
0: सुर्खेतको यातायात व्यवस्था कार्यालयमा एकद्वार सेवा प्रणाली सुरु, सेवा प्रवाह छिटो छरितो र झन्झट रहित गराउने प्रयास।
1: कालीकोटको पलाका गाउँपालिकाको बेरोजु बढ़ेर 32 करोड़ 33 लाख रूपियाँ पुग्यो।
0: र नेपालको राष्ट्रिय टोली दोस्रो अभ्यास खेलमा पनि कर्नाटकलाई हराउन सफल, देव खनालको शानदार शतक। नमस्ते, अहिलेलाई बिहानको भेरी खबर सक्यो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस ट्राइसेका प्रायोजक पुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुलिगाउँमा जाऊ। निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
4: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
5: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
6: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-8-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: होइन दिदी, किन निराश भएर बस्नु भएको?
8: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
7: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
9: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी

0: खुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
1: नरेश सुनचारी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग छैन।

0: सिंहमाची मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: सम्पर्क मोबाइल नम्बर 98 84 54 304।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक दिगा बजार बर्दिया।
3: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98 84 79 774।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081 533 719, 98 480 22 229 र 98 605 22 229।
0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज छैन।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यर्थ हुनेछ, के भन्छ फलित ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई, तपाईँको दिनहरू कसरी व्यतीत हुन सकिन्छ, हामी तपाईँलाई जानकारी दिँदै अगाडि बढ्नेछौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार

प्रणी संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौँ। कार्यक्रमको शुरूवाती चरणमा भएकाले तपाईँलाई कार्यक्रमतर्फ नै अगाडि लाने प्रयास गर्छु, कार्यक्रमलाई अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: आज मिति 2083 साल हो। आज भदौ महिनाको 6 गते रहेको छ। आज विशेष गरी शनिबार तदनुसार ईस्वी सन् 2026 आज अगस्त 22 तारीक नेपाल सम्मत 1146 गुल्लाथ्वा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष परम पवित्र पावन दिन छ। आजको दिनलाई विशेष गरी श्रावण महिनाको परम पवित्र पावन दिन शुक्ल पक्ष अनुसार मान्ने गरिन्छ श्रावण महिना। तर सौरमान अनुसार भदौको आज सूर्योदयबाट 6 गते रहेको छ। चन्द्रमान अनुसार श्रावण शुक्ल दशमी 10:50 घड़ी 22 पला रात्रिको 1:47 समयसम्म ज्येष्ठ नक्षत्र 25 घड़ी 57 पला दिनको 4:01 वैद्युत युग 5:10 पला तैतिर कारण 17:50 पला आज आनन्द युगमा मुसल युग रहेको छ। आजको दिनमानको समय 32:19 पला बिहान सूर्योदय 5:38 जाँदा भयो। साँझ सूर्यास्त 6:34 रहनेछ। आज डोलेश्वर उत्सव पञ्चाङ्गमा उल्लेख गरेको छ। अब पञ्चाङ्ग भनौं, पञ्चाङ्गमा सूर्य यतिखेर सिंह राशिमा रहनु भएको छ भने चन्द्रमा वृश्चिक राशिमा रहनु भएको छ। मंगल ग्रहको अवस्था यतिखेर नियाली रहँदाखेरि मिथुन राशिमा, त्यस्तै गरेर बुध ग्रह सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सुखद बन्दै जाने योग रहेको छ भने काममा सफलता मिल्ने छ। इष्टमित्रहरूले पनि साथ दिने खालका योगहरू राशिमा संकेत छ। वृष राशि हुनेको लागि लामो दूरको यात्राहरूबाट सहज हुन्छ। मन परेका व्यक्तिसँग भेटघाट शुभ रहनेछ। प्रेममा सफलता मिल्नेछ भने नयाँ कामको थालनी आजबाट शुभारम्भ गर्नु राम्रो हुन्छ। शत्रुबाट जुगिएर आफ्नो काममा अगाडि बढ्नुहोला, राम्रै रहनेछ। दिन सकारात्मक छ। अलिकति खानपिनमा विशेष ध्यान दिँदै अगाडि बढ्नु, मनमा भगवानको नाम गुनगुनाइरहनु आजको दिन सुखद बन्न सक्ने योग छ। तपाईँलाई मनपर्ने खानेकुराको आज परिकार प्राप्त रहन सक्छ। साथीभाइसँग रमाइलो ठाउँको घुमफिरको योग रहेको छ। आजको दिनमा पठन पाठनमा अलिक कमजोरीको योग रहेको छ, तर पारिवारिक जम्का भेट अचानक रहन सक्ने योग छ। पठन पाठन जागिर उन्नति प्रगतिमा राम्रै रहन सक्ने योगहरू रहेका छन्। प्रेममा सफलता मिल्छ भने पछिल्लो चौपायबाट घाटा बिहोर्नु पर्ने सम्भावनाहरू देख्न सकिनेछ। सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्ति रहने खालका योगहरू छन्। तपाईँको दिनमा सकारात्मक ऊर्जा रहनेछ। मान सम्मानमा पनि वृद्धि रहन्छ। आटेका थाकेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि योग आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तुला राशिको लागि दिन शुभ छ। मान सम्मानमा वृद्धि हुन्छ अनि तपाईँको लागि काममा धेरै कुरामा सकारात्मक हुने योगहरू रहेका छन् भने मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। तपाईँको दिन सकारात्मक हुँदै जाने खालको युग रहेको छ। अलिकति काममा भने विवाद आउनुपर्ने खालको युग रहेको छ। मान्यजनको आशीर्वादबाट कुनै पनि कामहरू शुभारम्भ गर्नु राम्रो हुन्छ। तर आज तपाईँको लग्नमा चन्द्रमा त छ, अलिकति आजको हलचल गर्ने खालको चन्द्रमा भएकाले विशेष तपाईँले ध्यान दिँदै अगाडि बढ्नु। केही घण्टा पछाडि 4:01 पछाडि धनस्थानमा चन्द्रमा जाला। व्यापार व्यवसायमा मन के आर्जन त होला, तर टिकाउन भने धेरै गाह्रो पर्न सक्ने सम्भावना छ। उन्नति राम्रो छ, तपाईँको लागि सकारात्मक हुने खालका योगहरू छन्। मान सम्मानमा वृद्धि रहनेछ। आर्थिकता ताकेका कामबाट पनि तपाईँको लागि शुभ राशिमा संकेत छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू राम्रो रहेका छन् भने उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सकारात्मक हुने योगहरू राशि मकर राशिलाई संकेत देख्न सकिन्छ। उन्नति अनि प्रगतिमा वातावरण सुन्दर छ। आजको दिनमा मिष्टान्न भोजनको अवसर प्राप्त हुन्छ। साथीभाइसँग रमाइलो ठाउँको घुमफिर र देवालयको दर्शन गर्ने सौभाग्य प्राप्त रहने राशि कुम्भलाई देख्न सकिन्छ। लग्नमा राहु छँदैछ, यसले आजको दिनमा पेटको समस्या, आन्द्राको समस्या, पाचन प्रणालीको समस्या भने बिगार्न सक्ने सम्भावना छ। मीन राशि हुनेको लागि भाग्य उदय रहने खालका योगहरू छन्। आजको दिनमा वैवाहिक जीवनको टुङ्गो लाग्न सक्छ। जसको विवाह भएको छैन, सन्तान प्राप्तिको लागि सुखद बन्न सक्ने योग छ। मान सम्मानमा पनि वृद्धि रहनेछ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453-97658, 98142-73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग रहनेछु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हरेक दिन आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा म छु तपाईँको साथमा ज्योतिषी पण्डित लक्ष्मण श्रेणी। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी दिने प्रयास गर्छौं र हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहन्छौं। यदिखेर कोही जिज्ञासु हुनुहुन्छ तपाईँ कुन क्षेत्रबाट हामीलाई सुन्दै हुनुहुन्छ, कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ, सम्पर्कमा पनि आउन सक्नुहुनेछ। यदिखेर कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर भन्दै थिए, फोन डिस्कनेक्ट गरेर उहाँ छुटिसक्नु भएछ, फोन लाग्छ कि लाग्दैन भनेर प्रयास गर्नुभएको हुन सक्छ। आजभोलि त्यस्तै फोन आउँछन्, दिउँसो पनि फोन आउँदाखेरि एक घन्टी मात्रै फोन आउँछ, धेरै बेर घन्टी नि फोनै आउँदैन, किन यस्तो भइरहेको छ मलाई पनि थाहा छैन। है तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई फोन गर्न सक्नुहुनेछ। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? राधिकाजी आरामै हुनुहुन्छ? अरू बेला पनि फोन आइरहन्थ्यो नि राधिकाजीको।
1: मैले धेरै चोटि आएको छु त, पाँच चोटि भयो गुरुलाई लगाएको
0: है, चारजनाको हेरिसक्नुभयो। अनि राधिकाजीको घर चाहिँ कहाँनिर अरे, ठ्याक्कै कुन पालिका कुन गाउँमा पर्छ?
1: हाम्रो ठ्याक्कै धोपु कि तला पर्छ गुरु,
0: धोपु है, वाना माथि होइन धोपु भनेको,
1: यता खाबारी यता हजुर यता बितलक पर्छ, वाना बितलक
0: खादबारी बजारबाट पूर्व पर्छ हो
1: हजुर।
0: अनि आजसम्म चारजनाको कसको हेराउनु भएको राधिकाजी?
1: आज मेरो जेठो छोराको
0: हेराउनु पर्व गुरु। होइन मैले भन्न सोचेको आजसम्म चारजनाको हेराउँदा कसको हेराउनु भयो?
1: छोराहरूको हेराए नि गुरु।
0: छोराहरू कति भाइ?
1: छोराहरू
0: तिन भाइ हुन्,
1: आमाको
0: बुवाको हेर्यो। आजभन्दा पहिले हेरेका छैनहरूको सबै मिलेको छ त, केही शान्ति गर्नु भनेको छ, शान्ति गर्नु
1: हो त गुरु, मिलेको छ मिलेको छ, गुरुले व्रत लिनु भनेको थियो, व्रत पनि लिएको छ, मिलेको छ गुरु।
0: अनि व्रत लिनु भनेपछि, व्रत लिएपछि पहिले भन्दा अलिकति केही न केही सुधार भएको छ कि छैन? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोराकै बारेमा गुरु,
0: छोराको साल महिना गते समय भन्नु त,
1: 2052 साल कार्तिक 18 गते शनिबार बेलुका 6:10 जाँदा,
0: 6:10 जाँदा बेलुका। कुन जिल्लामा भयो जन्म चाहिँ?
1: जन्मै शङ्करसभामा।
0: जेठो छोराको राशिको नाम चाहिँ उत्तर भाद्रपदा नक्षत्रको चौथो पावन नाम जोडिएको छ, राशिको नाम यहाँबाट आउँछ, गुरु सिंह यहाँबाट मीन राशि हुन्छ, त्रयोदशीको दिनमा जन्म भएको छ, लग्न वृष रहन्छ, यहाँ अक्षरको ठाउँबाट झबाट नाम राख्नुपर्छ, झलक नाम राख्नु, मीन राशि हुन्छ, सातौं माङ्गलिक छ, अलि बुहारी टिकाउन गाह्रो हुन्छ र कालो सर्प एक परे रहेछ। कालो सर्प एक परेको मान्छेको पञ्चमीको दिनमा पूजा पाठहरू गर्नुपर्छ, नाकका कवचहरू लाउनुपर्छ, ग्रहका रत्नहरू धारण गर्नुपर्छ, आइतबार व्रत बस्नुपर्छ है, हजुर आइतबारको दिन शोभ खानुपर्छ, लसुन प्याज माछा मसुन खाने, सूर्य भगवानलाई जल अर्पण गर्न सकियो भने अझ धेरै राम्रो। सबैभन्दा मेन समस्या चाहिँ वैवाहिक जीवनमा अशुभ देखिन्छ भनेको विवाह बिग्रिने, सन्तानमा बाधा हुने, भोलि अन्तर्जातीय बिहा हुने, अथवा धेरै कुरामा झमेला पर्छ, बिहे भयो कि भएन?
1: बिहा भयो
0: गुरु। अनि मलाई पहिले भन्नु पर्दैन त, कति वर्षमा कार्यक्रम सुन्न थाल्नु भएको?
1: यो कार्यक्रम सुनेको त धेरै वर्ष भयो गुरुले, शङ्करसभामा आएदेखि नै सुनेको गुरु।
0: अनि बिहा कति सालमा गर्नु भएको छोराले?
1: छोराले बिहा त सानै उमेरमा भएको थियो ठुलो, अनि
0: मिसाको
1: धेरै वर्ष भयो,
0: धेरै वर्ष भयो है, हेर त, अनि अब फेरि गर्नु भएको छ कि छैन? लो अब गर्नुपर्छ है। अब चाहिँ यसलाई के गर्नुपर्छ भने यो काल सर्पको पनि शान्ति गर्नुपर्छ, मांगलिक पनि शान्ति गर्नुपर्छ होइन।
1: नागपञ्चमीमा गुरुले है यो उसमा लगेर पानीको मूलमा लगेर यसरी दुध चलाउनु पर्छ, त्यो गर्नुपर्छ, नागको चाहिँ ऊ बनाएर भन्नुभयो, त्यो हामीले गर्यौँ गर्दा चाहिँ, तर अब त्यसले
0: भएन
1: होला।
0: होइन, त्यो त नाग पूजा हो नि त, भयो नि नाग पूजा भयो, तर काल सर्प योगको पूजा चाहिँ विधि पद्धति फरक छ, सबैलाई नआउन सक्छ होइन। यसलाई अब तपाईँको काल सर्पको शान्ति गर्नुपर्छ, एउटा औँठी लाउनु पर्छ, एउटा कवच लाउनु पर्छ, अनिखेर चाहिँ आँखको बोट, आँख भने थाहा छ, आँखको बोटसँग बिहा गर्नुपर्छ, आइतबार व्रत बस्नुपर्छ, सूर्यलाई तामाको अङ्कराबाट जल चढाउनु पर्छ, अनि केटी हेर्दाखेरि एकचोटि हेराएर बिहा गर्नु, सबै कुरो मिल्छ अनि सबै घर परिवार राम्रो हुन्छ है।
1: हजुर,
0: काल सर्पले अलिकति रोक्छ नि, अब पैसा त राम्रो कमाउँछ नि, बृहस्पति सप्तम स्थानमा छ, मंगल सप्तम स्थानमा भएर मांगलिक भए पनि स्वगृही छ नि त, पैसा कमाउने, देश विदेश घुम्ने, इन्जोय गर्ने त सबै राम्रो छ नि, तर के हो, काल सर्प र मांगलिक दुईटा मिलेर वैवाहिक जीवन र सन्तानमा बाधा हो। मैले भने नि मेन तत्व यसलाई बिगार्ने भनेको,
1: हजुर, अब अहिले विदेश जाने एकदम भिसा आइसकेको छ कि गुरु, अब यो गुरुसँग यो बुटी चाहिँ लिन मन छ काल सर्प योगको,
0: हुन्छ, मलाई आज दिउँसो फोन गर्नु न,
1: मन छ, अब यो भिसा आइसकेको छ, शान्ति गर्न
0: चाहिँ
1: गुरु, अब
0: कहिले जाने तयारी छ, कति गतिको फ्लाइट छ, याद छ?
1: अब यो भदौ अन्तिममा, भदौ अन्तिमसम्ममा तयारी भइसकेको छ गुरु।
0: भदौ अन्तिममा छ भने अब तपाईँले गर्न मिल्ने भनेको पञ्चमी तिथि, अब सायद 17 गते कि 14 गते कि 16 गते कहिले छ, ए भदौ महिनाको गर्ने हुँदाखेरि हुन्छ, अलिकति खर्च बढी लाग्छ काल सर्पको शान्ति गर्न। एकचोटि तपाईँले आज दिउँसो फोन गर्नु होला, नभएदेखि कम्तीमा पनि बुटी लगाएर औठी पनि लगाएर जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ। मैले भनिहाले देश विदेश जाने, पैसा कमाउने, सबै कुरा ठिक छ होइन, तर यो मान्छेलाई भोलिका दिनमा आजबाट यसको उपचार गर्दै गयो भने भोलि विदेशबाट आउँदाखेरि राम्रोसँग बिहा गर्ने खालको माहौल बन्न सक्छ, अथवा अहिले अलि पहिले मलाई फोन गरे, अब अहिले नै बिहा गर्ने त युग आएको थियो होइन, अब तपाईँहरू बेलामा गर्नुहुन्न, बिग्रिसकेपछि गर्नुहुन्छ, घरिगर त मलाई पनि रिस उठ्छ क्या, भनेको नमान्दाखेरि नि हो क्या, भनौँ न, यति राम्रो भाग्य भएको मान्छेले राम्रोसँग आए, तपाईँले काल सर्पको शान्ति अब गर्नु नै हुन्छ, त्यो खर्च अब भइहाल्छ, औँठी अब लगाइ नै हाल्नुहुन्छ, बुटी लगाइ नै हाल्नुहुन्छ, आँखामा बिहे पनि गर्नु परिहाल्छ, गर्नै पर्यो, अनि आइतबारको पक्कै अब सुरु गर्नु पर्यो, यो काम आजभन्दा 5-7 वर्ष पहिले गर्दै भए अहिले घरमा त नाति नातिना हुन्थे, बुद्धि छैन आमाहरूको,
1: हुन्छ
0: अनि तपाईँले अनि यत्रो चारचोटि पाँचचोटि चिना हेराउनु भएछ, अनि यो जुन छोराको चाहिँ धेरै बिग्रेको छ त्यही छोराको पहिले हेराउनु पर्दैन, म सुन्नु न, म खानबारी तिनचोटि आइसकेँ, अनि आउनु पर्दैन भेट्न, अनि आउँदाखेरि बाबुलाई पैसा दिनुपर्छ है, गाडी भाडा लाग्यो, खानु पर्यो आएर होटलमा बस्नु पर्यो,
1: त्यति धेरै लाग्दैन गुरु, एकदम समयको अभाव भरै, अलिक
0: समयलाई त आफूले
1: मिलाउने,
0: जे जे भए पनि ग्रहहरू बिग्रिएको छ, अब म तपाईँलाई यहाँ भन्न धेरै भन्न सकिनँ, यसलाई राम्रोसँग शान्ति गर्नु, केही बिग्रियो होइन, अब जे भयो भयो त के गर्ने अब होइन, अबको लागि चाहिँ राम्रो गर्न आजै फोन गर्नु होला, अनि आजै तपाईँसँग कुराकानी हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो राधिकाजी, हामीसँग हुनुहुन्थ्यो, आफ्नो छोराको बारेमा हेराएर गइसक्नु भएको छ, सुनिहाल्नुभयो प्रशस्त रूपमा, हामीलाई जसले साल महिना गतेरा समयहरू दिनुहुन्छ उहाँहरूको लागि हामी तपाईँहरूलाई यसै गरी जानकारी गराइ नै रहन्छौ। तपाईँ पनि अलि अप्ठ्यारोमा हुनुहुन्छ, अवस्था अलि बिग्रिँदै गइरहेको छ भने कृपया बेलैमा फोन गरिदिनु होला, बिग्रिसकेपछि गरेर अर्थ नहुँदैन है, मैले बारम्बार भन्ने गरेको कुरा हुन्छ, तर अब बिग्रिसक्यो त संसार बिग्रिसक्यो, अब गरेर फेरि यही काम पहिले गरेर राम्रो हुन्थ्यो भन्ने मनमा हुन्छ तपाईँहरूलाई, त्यही भएर जे काम पनि बेलैमा गर्नुहोला, भोलि हुने कर्महरू हामीले पहिले भनिदिन्छौँ भने तपाईँलाई त्यहाँ चाहिँ विश्वास लाग्दैन क्या, मलाई थाहा छ यो कुरा सबै, फेरि अनि उसले भन्नुहुन्छ कहाँ बिग्रिन्छ, म उसलाई कति माया गर्छु भन्ने मान्छे पनि धेरै छन् यहाँ, तर भोलि त्यही मान्छेसँग विवाह बिग्रिएको गुरु भन्दै आउने मान्छे पनि छन् मसँग यहाँ होइन। त्यही भएको भएर तपाईँहरूले राम्रोसँग हेराएर कोराएर मजाले बुझेर मात्रै अगाडि बढ्नु होला। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? बर्दिया जिल्लाबाट प्रकाश बस्नेत। बर्दियाको कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ?
2: अहिले गुलेरिया।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
2: संवाद एफएम।
0: कार्यक्रम अहिले संवाद एफएममा बजिरहेको छ?
2: हजुर गुरु, बजिरहेको छ।
0: ल, अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
2: 2058 साल वैशाख 9 गते आइतबार बेलुकीको ठिक 7 बजे गुरु बर्दिया जिल्ला।
0: ठिक 7 बजे ठ्याक्कै?
2: हजुर।
0: यो हजुरको आफ्नै हो कि कसको हो? यो
2: आफ्नै हो गुरु।
0: आफ्नै हो। राशिको नाम चाहिँ चन्द्र कुमार, मेन राशि हुन्छ।
2: हजुर।
0: चतुर्दशीको दिनमा जन्मिनु भएछ, अलिकति अशुभ हुन्छ, चतुर्दशी शान्ति गर्नु, पढ्न मन लाग्नु छोडेछ है?
2: हजुर, बाह्र क्लियर गरेर छोडिदिएको।
0: छोडिदिएको बाह्र त सबैले पढिहाल्छ नि भने क्या, बाह्र पाएको त अब कुनै आइतबारै भएन नि। ग्रह बिग्रिया छ भाउ, धेरै ग्रह बिग्रिएछ। ग्रह बिग्रिया छ, ग्रहको शान्तिहरू गर्नु पर्यो, ग्रहको पूजा पाठ गर्नु पर्यो, कालसर्प एक परेर रहेछ, रातभरि सपनामा नागसँग दौडिएको, नागसँग कुदेको, खेलेको देखिन्छ?
2: हजुर गुरु।
0: राति सपनामा सर्प देखिन्छ कि देखिन्छ, ठ्याक्कै भनौँ न, हो कि होइन? होइन भने होइन भन्ने हुन्छ क्या, केही फरक पर्दैन होइन। तपाईँको एउटा दाजु अथवा भाइ अथवा काकाका छोराहरू कोही अकालमा मृत्यु भएको छ परिवारमा? तपाईँको भाइ हुनुहुन्छ कि हुनुहुन्न? आमालाई सोध्नु न, एउटा भाइ खेर गएको हुन सक्छ, अथवा जन्मेर मृत्यु भएको हुन सक्छ, अथवा काकाका छोराहरू ठुलो भएको भएको छैन है? भनेपछि भाइसँग त्यसो तपाईँको कुरा मिल्दैन, ट्र मिल्दैन, तर फेरि पनि सोध्नु कि काकाका छोरा कि ठुलो भएको छोरा कि आफ्नै आमाको गर्वबाट पनि तपाईँभन्दा पछिका सन्तानहरू खेर गएको यो देखिन्छ यहाँबाट।
2: राज्य जीवन कस्तो छ गुरु?
0: हजुर,
2: एक छ विवाहको,
0: विवाह त एक त बिग्रिन्छ नि हजुर, तपाईँको आफ्नो जातसँग बिहे नै हुँदैन, लेखेर आउनु, भित्तामा लेख्नु होला, रेकर्ड गर्नु होला आवाजलाई। हजुरको थर लो फोन डिस्कनेक्ट गरिसक्नु भयो उहाँले, उहाँको वैवाहिक जीवनमा अलिकति समस्या छ, भोलि बिग्रिन्छ है। धेरै कुरामा ध्यान दिनु होला, ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नु कारण थियो, अङ्गारकी पनि थियो र सातौं सूर्य राम्रो मान्छे, मैले अलिकति ग्रहहरू बिग्रिएको अवस्थाहरू छ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? पवित्राजी बझाङ जिल्लाबाट हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ बझाङ जिल्लामा यतिखेर? साइकालमा सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? भनिदिनु त, साल महिना गते समय?
1: 2068
0: साल
1: भदौ महिना।
0: भदौ महिना
1: 15 गते बिहिबार बेलुका 6 बजे।
0: ठ्याक्कै 6 बजे बेलुका?
1: हजुर,
0: ठ्याक्कै 6 बजे बेलुका। कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा हो।
0: के बारको दिन हो जन्म?
1: हजुर,
0: के बारको दिन जन्म भयो?
1: बिहिबार।
0: कसको हो? तपाईँको आफ्नै हो?
1: हजुर।
0: तपाईँको नाम पोषण कुमारी, कन्या राशि हुन्छ, चौथीको दिनमा जन्म भएको रहेछ, लग्न कुम्भ अलिएको र स्वभाव छ, चिसो असाध्य धेरै गढ्छ, आठौं चन्द्रमा र शनिको विषयक बनेको छ, यसले असाध्य खतरा करेन्टबाट पानीबाट एकदम जोगिनु होला है। 22 वर्षसम्म राहु भन्ने ग्रह छ, पढ्न मन फिटिक्कै लाग्दैन है अहिले? अब यो भन्न पनि लाजे मर्द हुन्छ, 15 वर्षदेखि 21 वर्ष भित्रमा प्रेम विवाह गरेर भागी विवाह गर्ने योग छ, बुझ्नुभयो नि? सातौंमा सूर्य हुँदाखेरि अलिकति बाथरोग लाग्छ, अनि दमहरू बढ्छ, चिसो बढी हुन्छ भन्छ, कतिको लाग्छ तपाईँलाई चिसो चाहिँ?
1: सम्बन्ध कस्तो छ?
0: मैले जे कुरो सोधिरहेको छु त्यसको उत्तरै आएन, म किन बोल्नु? अब त्यो भन्नु पर्यो नि त, भएको कुरो कि छैन भन्नु पर्यो कि छ भन्नु पर्यो। अब तपाईँको आमा बुवासँगको सम्बन्ध राहु र केतु परेको छ, ठिकै छ, आमा बुवाको आफ्नै झगडा पर्छ, तपाईँसँग राम्रै हुन्छ। हनुमान चालिसा दैनिक पाठ गर्नु, पूर्णिमाको दिनमा हरेक महिनाको एक दिन आउँछ पूर्णिमा, त्यसमा चाहिँ व्रत उपासना गर्ने, चन्द्रमाको पूजा गर्ने, हनुमान कवचहरू घाँटीमा धारण गर्ने, हनुमान चालिसा दैनिक पाठ गर्ने गर्दा धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ है त। अरू के छ विषय जिज्ञासा? अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू दिने हामी प्रयास गरिरहेका छौं। 9843597658 र 9812463601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु तपाईँ बन्दै आउनु होला। यतिखेर भने छोटो लिन्छु विश्राम, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843597658, 9142473601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौ। आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी अनि तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष चर्चा र परिचर्चाहरू भने दिने एउटा प्रयास गरिरहेका छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गरिहालौं। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर हजुर हजुर हजुर, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ? तपाईँको आवाज एकदम डिस्टर्ब आइरहेको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? धनकुटा कहाँनिर पर्छ अरे तपाईँ घर ठ्याक्कै? कान्छी छोरीको साल महिना गते सुन्नु भनिदिनु त। कति भन्नुभयो? हजुर हजुरको आवाज एकदम काटिएर आएछ, फेरि भनिदिनु न। तपाईँको आवाज एकदम काटिएर आइरहेको छ, फेरि भनिदिनु न है। अह भन्दै थिएँ उहाँको फोन डिस्कनेक्ट भएछ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान समाजका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हरिप्रसाद जोशी बझाङ जिल्लामा हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँले? साइफल एफएममा। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? भनिदिनु त साल महिना गते समय।
1: विक्रम सम्वत 2067 साल चैत्र महिनाको 30 गते बेलुका 6:30
0: कुन जिल्लामा जन्मिनु भयो?
1: बदाम जिल्लामा गुरु।
0: के बारको दिन जन्मिनु भयो?
1: बुधबार।
0: तपाईँ कुन गाउँमा हुनुहुन्छ आज?
1: बिल गाउँमा हजुर।
0: तपाईँको नाम डोलेश्वर नाम आउँछ, अश्लेषा नक्षत्रको चौथो पाव परेछ, पिताजीलाई पिर्ने भनेको बाबालाई पिर्ने युग परेछ, अश्लेषा नक्षत्रको शान्ति गराउनु एक नम्बरमा, अलि एकोरो हुनुहुन्छ भनेको मान्नुहुन्न कसैले पनि, अलि एकोरो जिद्दी हुनुहुन्छ, दाँत बिग्रिसकेको छ, नाकबाट रगत आउने। हजुर
1: राशि कुन पर्छ?
0: तपाईँको नाम डोलेश्वर कर्कट राशि हुन्छ
1: हजुर।
0: तपाईँको नाकमा समस्या दाँतमा समस्या देखिन्छ यहाँबाट हेर्दा, के भएको छ?
1: नाकमा पनि छैन,
0: दाँतहरू किरा लाग्नु, बाङ्गो टिङ्गो हुनु, के भन्छ त्यो स्रिङ स्रिङ गर्नु, केही न केही समस्या देखिन्छ यहाँ त।
1: त्यस्तो त केही छैन गुरु।
0: छैन है? दाँतको समस्यावाला मान्छेको चिना देख्छु मैले, अब छैन भने सकभर आफ्नो केयर गर्नु अझ धेरै नहोस्, केही फरक पर्छ हामीले भनेको पुग्नै पर्छ भन्ने होइन, अलि एकोर पर्न नहुनु होला, पछि गएर सातौं माङ्गलिकको योग छ, अरू कुराको लागि अहिलेलाई ठिकै छ, नराम्रो छैन। अब यहाँबाट हेर्दाखेरि 16 वर्षको उमेरमा हुनुको सिद्धा भन्ने कुरा चलेको छ, 22 वर्षसम्म राम्रो छ, 22 वर्षसम्म पढाइ पनि राम्रै हुन्छ, 22 वर्षपछि बिग्रिन सक्ने योग छ, त्यही भएको भएर अब 22 वर्षसम्म ध्यान दिएर पढ्नु होला, अनि सातौं माङ्गलिकको लागि अब आठसँग विवाह आगुम परागुम गर्दै जानु, त्यस पछाडि वैवाहिक जीवन शुभ हुन्छ, अन्यथा बिग्रिन सक्छ। एक कुरो चाहिँ नहुनु है
1: हजुर।
0: अरू के छ?
1: वैदेशिक यात्रा
0: 22 वर्षसम्म राम्रै हुन्छ भने मैले। बुवा आमासँगको सम्बन्ध राम्रो छ, आमाले रोगी हुनुहुन्छ जस्तो लाग्छ, नसाको समस्या छ, आमा अलि रोगी रोगी क्या? आमा बितिसक्नु भयो, राहुको दोष छ क्या आमाको घरमा, त्यही भएर आमालाई चाहिँ राम्रो देखाएको छैन है। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा थियौं, बझाङबाट काठो मान्छेको फोन आयो, हामीसँग प्रत्यक्ष कुराकानी गरेको सक्नु भएको छ। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। 98 453 97 658 र 98 142 73 601 मा सिधा रूपमा तपाई र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। यतिखेर कोही जिज्ञासु आइसक्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? अब सानो आज अझ अझ मोबाइल छेउमा आएर बोल्दैनौ न, कहाँदेखि भन्नुभयो? धनकोटाबाट। हजुरको शुभ नाम? के अरे तपाईँको नाम? इन्द्र देवी पौडेल। अनि कुन ठाउँमा हुनुहुन्छ तपाईँले? ए कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? हजुर हजुरले मैले बोलेको सुन्नु भएको छैन हो? अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ भने मैले अहिले कसको बारेमा हेर्नुहुन्छ? छोरीको बारेमा? भन्नु त, साल कति सालमा जन्म हो? हजुर 11:47 2065 भन्नुभएको हो, वैशाखको 15 गते हो?
2: हजुर हो।
0: कुन जिल्लामा भएको जन्म हो? 11:47 राति हो?
2: हजुर हो।
0: यहाँबाट हेर्दा तपाईँको छोरीको लागि राशिको नाम जानकी अथवा जनक कुमारी आउँछ, नाम मकर राशि हुन्छ, लग्न धनु लग्न छ, इमान्दार मान्छे, तर अरूले भनेको नमान्ने मान्छे, साथमा माङ्गलिक छ, वैवाहिक जीवनमा प्रेम विवाह हुन्छ, यस्तो मान्छेको वैवाहिक जीवन बिग्रिन सक्छ। बिहिबार व्रत बस्नु, गुरु चन्द्रयोगको शान्ति गराउनु, महामृत्युञ्जय जपहरू गराउनु, यस्तो मान्छेको भोलिका दिनमा वैवाहिक जीवनमा एकदम अहिले राहु भन्ने ग्रह चलिरहेको छ 15 वर्षबाट। यो राहुले असाध्य अशुभ गराउँछ, विवाहमा टिक्न धेरै गाह्रो छ। सरकारी जागिर मालिक अलिकति पहिले नै ग्रह शान्ति गर्न पाएको भए 2-3 वर्ष अगाडि जागिर खाने, राम्रो उन्नति प्रगति गर्ने खालको योग थियो। अहिले कहाँ हुनुहुन्छ सरी? बिहा भएको छ कि छैन? वैवाहिक जीवनमा ध्यान दिनु होला, प्रेम परेको छ, साथको माङ्गलिक छ, अब त कोसँग परेको छ खुब त्यहाँ भनेर हेराएर अनि बल्ल विवाह गरौँ, यतिको विवाह नगर्नु होला। गुरु चन्द्रलेक परेको छ, गुरु चन्द्रलेखको शान्ति गर्ने, बिहिबार व्रतहरू बस्ने गर्नु होला है त। पाँच अङ्क राम्रो हुन्छ, रातो रंग राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। छुट्यौ? वास्तुको लागि घरको पूर्व उत्तरमा खाना पकाउने ठाउँ, फोहोर चिजको ठाउँ, भर्याङ, 3-4 चिजहरू बिग्रिएको छ, के छ भनिदिनु त? भर्याङ पनि छ, अनि आगो बाल्ने ठाउँ छैन, त्यस्तो खाना पकाउने, खोले पकाउने ठाउँ, अनि फोहोर चिज छैन, ए अरू छैन, त्यति हो है? अनि कति हुनु पर्यो त नि? सबै रहेछ त। एकचोटि राम्रोसँग वास्तुहरूलाई मिलाउनु होला, वास्तुहरू बिग्रियो भने धेरै कुरोमा बिग्रिन्छ होइन? ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी यतिखेर प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी तपाईँलाई बताउनेछौ र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म उदयपुरबाट गुरु।
0: उदयपुरको कुन गाउँमा हुनुहुन्छ?
1: म तातली गाउँपालिका औरानगर २ धारापानी भन्ने ठाउँबाट।
0: धारापानीबाट हजुरको शुभ नाम?
1: मेरो नाम शीला राई।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तातलीमा?
1: रेडियो खोटाङबाट गुरु।
0: आज मात्रै कि अरू बेला पनि सुन्ने गर्नुभएको थियो?
1: सुनिदिन्छ गुरु सधैँ जसो।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2061 असार महिना 30 गते आइतबार रातको 11 बजे गुरु।
0: ठ्याक्कै 11 बजे हो?
1: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
1: उदयपुर जिल्लामै।
0: तातलीमै हो?
1: हजुर।
0: यहाँबाट तपाईँको चिना हेर्दा राशिको नाम खेम कुमारी आउँछ, मकर राशि हुन्छ, लग्न मिन लग्न छ, मिन लग्नको स्वामी बृहस्पति, बृहस्पति गएर बसेको छ रोग स्थानमा, छैटौं स्थानमा, लग्नको मालिक छैटौं स्थानमा गएर बस्दा कष्टम शारीरिकम तथा अलिकति स्वास्थ्य बिग्रिने, अलिकति पेटमा र टाउकोमा धेरै समस्या आउने योग देखिन्छ। के भएको छ अहिले पेटमा?
1: पेटमा
0: आज त्यस्तो
1: समस्या
0: छैन
1: गुरु,
0: अलिअलि अलिकति ख्याल गर्नु होला। टाउकोमा के छ, चक्कर लाग्छ?
1: हजुर, घरिघरि दुख्छ टाउको पनि।
0: 22 वर्षको हुनुहुन्छ, 28 वर्ष 6 महिना 6 दिनसम्म राहु भन्ने ग्रह चलिरहन्छ। यो राहुको विशेष शान्ति गराउनु, राहुको विशेष पूजा पाठहरू गराउनु होला। राहुले धेरै कुरामा बिग्रिएको छ। मंगलबारको दिन लसुन प्याज माछा मासु खान हुँदैन। यो तपाईँको यतिखेरको अवस्थामा पढाइमा राम्रो छैन, संगत राम्रो छैन, किनकि राहु छ, राहु फेरि तपाईँको धनस्थानमा छ, खर्चै मात्रै हुन्छ, आँखा दुख्छ है। दाहिनेपट्टिको आँखा एकदम बरबर बरबर भएर आँसु आउँदैन दाहिनेपट्टिको आँखाबाट?
1: त्यस्तो साह्रो त हुँदैन गुरु, आँखामा त
0: आँखामा समस्या आउँछ। भोलि तपाईँले बेलैमा चस्मा लाउनु पर्ने हुन सक्छ। राहुको पनि शान्ति गर्नु, राहुको 18,000 पटक जपहरू गर्नु, पूजापाठ गर्नु, मंगलबारको व्रत बस्नु। वैवाहिक जीवनमा मंगल नीच हुने मान्छेलाई कहिले काहीँ सम्बन्धहरू बिग्रिन सक्छ, हेराएर कोराएर विवाह गर्नु ठिकै हुन्छ है। सरकारी जागिरमा राम्रो छैन, प्राइभेट सेक्टरमा अगाडि बढ्नु राम्रो हुन्छ। आमा रोगी हुनुहुन्छ, आमालाई राम्रो फापेको छैन, आमासँग कुरा मिल्दैन हो। अब आमाको घरमा रोग शनि र सूर्य सँगै बसिया छ, शनि र सँगै जहाँ सँगै बस्यो त्यो घर बिग्रिन्छ। तपाईँको अलिकति यसले गर्दा धेरै कुरामा ग्रहहरू बिग्रिन्छन्। शान्ति गराउँदै अगाडि बढ्नु। के छ विशेष ठ्याक्क मनमा लागेको, यो चाहिँ सोध्न पाइन भन्ने केही छ?
1: ए, अनि प्रेम सम्बन्धहरू के कस्तो छ?
0: राहु छ, संगत बिग्रिसकेका छ अहिले। ठ्याक्कै तपाईँले जोसँग प्रेम गर्दै हुनुहुन्छ उसँग बिहा नहुन सक्छ, अलिकति अरूको श्रीमानसँग प्रेम पर्न सक्छ, ध्यान दिनु होला। अब यो रेडियोमा भन्ने कुरा त होइन, सोधिहाल्नु पो भन्दै मैले, त्यस्तो भयो कि भएन?
1: अनि घरको बास्तु के कस्तो छ?
0: त्यस्तो भयो कि भएन तोरी मलाई भनिदिनु न।
1: अरूको श्रीमानसँग त्यस्तो हुने गुरु?
0: हजुर,
1: त्यस्तो त छैन त गुरु, म न धाँती नै भन्छु, त्यस्तो त भएन कोहीसँग पनि।
0: यहाँबाट त देखिन्छ हजुर, ध्यान दिनु होला, भोलि नफस्नु होला। कोसँग बोल्दै हुनुहुन्छ, बाबुले बिहा गरेका छ, राम्रोसँग हेरचाह गर्नु होला। उसले अहिलेको भन्दा बा पहिलेको मान्छे त्यस्तो थियो कि, त्यो पनि ख्याल गर्नु होला। एकदम भनेको तपाईँलाई प्रेम फापेन, किन मैले अहिले पनि भने नि त, मंगल गरेर निच भएको मान्छेलाई प्रेम फाप्दैन क्या, मंगलले मान्छेलाई प्रेम गराउँछ। त्यो भयो भने अलिकति धेरै कुरामा समस्या हुन्छ है त। वास्तुको लागि ठिक छ, आग्नेय गोडमा त्यहाँ तपाईँले चाहिँ खाना पकाउनु पर्ने ठाउँमा फोहोर चिज राख्नु भएको छ अरे, टोयलेट बाथरुम, सेफ्टी ट्याङ्की अथवा घडेरी बाङ्गो, पानीको मुहान, के छ त्यहाँ? अनि त्यहाँ राख्नु हुँदैन नि त, मैले भने छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी हरेक कुराको जानकारी तपाईँलाई दिइरहेका छौँ। हामी अहिलेसम्म, म एउटा कुरो भन्छु ल, आज हामी अहिलेसम्म कुनै पनि जिल्लामा जाँदाखेरि प्राय जसो रेडियो भएको ठाउँमा प्राय जसो सदरमुकाममा नै जाने गरेका छौँ। अब चाहिँ हामी तपाईँको गाउँ गाउँमा जाने, तपाईँको घरमा, तपाईँको परिवारमा, घरमै गएर वास्तु हेर्ने, तपाईँको घरमै गएर पूजापाठ गर्ने मैले धेरैचोटि भनिरहेको छु। अब तपाईँलाई मैले पहिले के भने, हामीले भोजपुरमा शङ्खसभामा मात्रै भनेका थियौँ, अब हामी हरेक जिल्लामा, जस्तै तपाईँ शङ्खुवा सभा जिल्ला

रेडियोबाट जानकारी गराएर हामी आउनेछौ र तपाईँहरूसँग बसेर तपाईँको गाउँमा चिना टिप्पणी हेराउने तपाईँको तपाईँहरूले इच्छा गर्नुभयो र कम्तीमा पनि 8-10 जनाको टोली भयो एउटा गाउँमा र हामी तपाईँलाई नि तपाईँको टोलीलाई तपाईँहरू 5-6 जना गुरु आउनु होला हामी यहाँ ग्रह शान्ति तपाईँहरूबाटै गराउन चाहन्छौँ यहाँबाट पार लागेन भन्ने खालको भयो भने हामी हरेक जिल्लामा जान्छौँ दार्जिलिङको हरेक कुना कुनामाबाट धेरै फोन आउँछ हामीलाई बझाङबाट त धेरै नै फोन आउँछ आजभोलि सुदूरपश्चिमको दार्चुला र बझाङबाट अत्याधिक मात्रामा फोन आउँछ हामीलाई अनि धेरैले भन्नुहुन्छ गुरुलाई नै गर्न पा हुन्थ्यो भन्ने धेरैको इच्छा छ तर अब समस्या के भयो भने हामी यहाँबाट आउने तपाईँहरू एकजनाले मात्रै घर शान्ति गर्दा त सम्भव हुँदैन किनकि यहाँबाट एकजनालाई बझाङ पुग्नु पर्यो भने चितवनबाट लगभग 10,000 जति खर्च लाग्छ होला एकजनालाई जान मात्रै अब कल्पना गरौँ त आउनु पनि पर्यो उहाँ एक दुई दिन बस्नु पनि पर्यो होइन अनि त्यो सम्भावना धेरै गाह्रो छ त्यही भएर धेरैजना हुनुभयो भने सम्भावना राम्रो हुन्छ यहाँबाट तपाईँको खाँदबारी शङ्कोसम्म पुग्नलाई मात्रै पनि एकजनाको लागि 5-7 हजार खर्च हुन्छ हुँदैन अनि त्यसो भएको हुँदा तपाईँहरूले के गर्नु पर्यो भने आफ्नो गाउँमा आफ्नो परिवारमा आफ्नो ओल्लोघर पल्लोघर जसले रेडियो सुन्नुहुन्छ जसले हामीलाई चिन्नुहुन्छ जसले हामीसँग गराउन मन छ उहाँहरूसँग सल्लाह गर्ने ल बोलाउनु त हामी गुरुलाई यसपालि हजुरकोमा पनि गर्नु म पनि गर्छु सायद हराउँ कुन दिन जुर छ अनि हामी यतिजना भयो भनौँ अनिखेर चाहिँ हामी तपाईँहरूलाई तपाईँको गाउँ गाउँमा आएर कामहरू गरिरहेका हुन्छौँ अब यसको लागि तपाईँहरूलाई हामीले संघ सभामा चाहिँ हामी आउँछौँ नै भनेका थियौँ लगभग 3-4 जनाले नाम लेखाउनु भएको थियो पछि उहाँहरूको हामीले भरतपुरबाटै शान्ति गऱ्यौँ थोरै हुनुभयो मान्छे खोटाङमा हो सबैभन्दा सुरुमा उद्घोष गरेको हलेसीमा तर उहाँ चाहिँ सायद नाम मैले बिर्सेँ त जस्तै याद छैन यस नामै लेखाउनु भएन कि एकजना पनि आउनु भएन हो कि एकजना दिन कति आउनु भएको थियो त्यहाँ पनि सम्भव भएन अब तपाईँलाई हामीले के भन्यो भने जिल्ला जिल्ला मात्रै भनेको थियौँ अब तपाईँको पालिकामा पनि कोही हुनुहुन्छ भने तपाईँहरूले बुझाउन हामीलाई फोन गरेर जानकारी दिन सक्नुहुन्छ त्यस्तै गरी हामी दिङ्लामा किन आउने भइरहेछ भने यही अभियान हो हामी पहिले पहिले शङ्खसभा बजार मात्रै गयौँ भोजपुर बजार मात्रै गयौँ दिङ्ला पनि त राम्रो ठाउँ छ दिङ्लाबाट तपाईँको भोजपुर आउन धेरै टाढा पर्छ खाटबारी जान पनि 3-4 घण्टा लाग्दो रहेछ अब दिङ्ला भनेको के हो दिङ्ला आउन पनि फेरि उता नेपाल डाँडा चौकी डाँडा परपर माथिबाट फेरि आउन त्यहाँ आउन पनि 2-3 घण्टा लाग्ने रहेछ भनेको घरबाट खाँदबारी आउनलाई 5 घण्टा लाग्यो नि कम्तीमा हामीले हाम्रो सोचाइ के भयो दिङ्लाका मान्छे 1-2 घण्टामा आउनुहुन्छ भनेको तर दिङ्ला भनेको के हो एउटा पालिका रहेछ पालिकाको त दिङ्ला भन्ने सहरमा आउनै लाग्दो रहेछ 2-3 घण्टा बाबा हो हामीलाई धेरैले यस्ता गुनासोहरू धेरै गर्नु भएको छ ठाउँ ठाउँमा त्यही भएर हामी दिङ्ला चाहिँ धेरैले हामी टाढा टाढा छौँ दिङ्लासम्म चाहिँ आउन सक्छौँ है भन्ने भएकाले दिङ्ला जाने तयारीमा छौँ हामी अलिकति मेरो स्वास्थ्यले साथ दिइरहेको छैन म अलिकति ठिक भइसकेपछि म तपाईँलाई रेडियोबाटै जानकारी गराउँछु हामीले भनेका छौँ सम्भव भएसम्म यही महिनामा भेट्नुपर्छ है भन्ने हाम्रो ठुलो इच्छा छ अब कहिले हुन्छ हामी तपाईँलाई जानकारी 1-2 दिन पछाडि अलिकति स्वास्थ्यले साथ दिने बित्तिकै जानकारी गराइहाल्छौँ त्योभन्दा पहिले 1 दिनको लागि अथवा 2 दिनको लागि डुम्रे तनहुमा आउने कुरा चाहिँ लगभग पक्का भएको छ त्यो चाहिँ अब हामी यही 12-13 गते आउने हो कि भन्ने पनि चर्चा भइरहेको छ अब आज यति भनेपछि डुम्रेबाट मलाई धेरैले फोन गर्नुहुन्छ अनि हामी लगभग तयारी गर्छौँ डुम्रेमा चाहिँ डुम्रे बजारमै आउँछौँ अथवा तपाईँको कुनै पनि गाउँमा तपाईँहरू धेरैजना हुनुहुन्छ भने खबर गरिहाल्नुहोला अथवा नभए डुम्रेमा चाहिँ लगभग यही महिनाको अब 1 हप्ताभित्र आउने तयारी गरिरहेका छौँ है त अनि अलिकति उता चाहिँ हामी खानपारीतिर के अरे दिङ्लातिर चाहिँ अलिकति पछि हुन्छ होला सायद यो 15-20 तिर हुन सक्छ कि अब कहिले हुन्छ हामी सल्लाह गर्दैछौँ अलिकति स्वास्थ्यले साथ दिएको छ टाढाको यात्रा यहाँ डुम्रे भनेको त मलाई लगभग 2 घण्टामा पुगिन्छ खानपारी जान त धेरै के अरे दिङ्ला जान धेरै टाढा छ त्यसो भएको हुँदा हामी डुम्रे चाहिँ लगभग तयारी हामी भोलि अथवा पर्सि तपाईँलाई कार्यक्रमबाटै जानकारी गराउँछौँ र आउनेछौँ भन्दै कार्यक्रमको आजको यो बसाईबाट आज्ञा लिनुपर्ने बेला भइसकेको छ भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गबाट रहनेछ आजको लागि आज्ञा दिनुहोस् तपाईँको दिन मंगलमय रहोस् जय श्री कृष्ण जय जय श्री राधे।

0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजुसँग।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जन स्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैङ्कको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो?
6: हो त नि रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघसिंह। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 9 बजेको छ।

0: 44,36,00,000 रूपियाँको वस्तु आयात हुँदा 38,70,41,46,00,000 रूपियाँको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा आयात 31.04 र निर्यात 61.74% बढेको छ। गएको आर्थिक वर्षको साउनमा 23,93,24,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो भने 1,43,04,06,00,000 रूपियाँको वस्तु आयात भएको थियो। विभागका अनुसार साउनमा कच्चा भटमासको तेल 18,40,42,00,000 रूपियाँ, डिजल 13,85,45,00,000, खाना पकाउने ग्यास 8,46,92,00,000, कच्चा सनफ्लावर तेल 3,57,62,00,000 रूपियाँको आयात भएको छ। त्यस्तै प्रशोधित भटमासको तेल 17,49,34,00,000, पाम तेल 1,29,29,00,000, सनफ्लावर तेल 1,20,75,00,000 रूपियाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने व्यवस्था अन्त्य गर्ने, अनावश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढ़ाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहमा देखिएको समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसंचार, खानेपानी, सार्वजनिक यातायात एवं बजार अनुगमन लगायत क्षेत्रमा 30 दिनभित्र सेवाग्राहीको अनुभवमा मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ। कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक शरण तथा झन्झट घटाउने विषयलाई जोड़ दिएको प्रधानमन्त्रीको कार्यालयको भनाई छ। आज दिउँसो पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। आज बिहान र गैराती कोशी, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमती प्रदेशको पहाड़ी तथा तराई क्षेत्र र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ, तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतको क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकोले यस वर्ष केही ढिला गरी रोपाई भयो। आकाशी पानीकै भरमा रोपाई गर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकोले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट

0: समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका 23 राष्ट्रपतिमा निर्वाचित मिर्जा फहरूल इस्लाम अलमगीरलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ़ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका नागरिकलाई एक आपसमा जोड़ने गहिरो जनस्तरीय सम्बन्ध सहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्रे गाउँपालिका सहस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुहुने तयारी छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। काली गण्डकी कोरिडोर अन्तर्गतको बेनी जोमसम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। अब विदेशको खबर। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक सपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा परि 23 जना बाल बालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अब खेल खबर। टप इण्ड टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो 2:15 बजे शुरू हुनेछ। यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपालले पर्सी भदौ 8 गते होवार्ट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किङ्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संख्याका अनुसार अस्ट्रेलियामा रहँदा नेपालले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्बको वस्तु आयात। नागरिकको सन्तुष्टि बढ़ाउने सरकारको कार्ययोजना, अनावश्यक रूपमा कारलाई धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दावी। आज पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना, देशभर 98% धान रोपाई सकियो। युक्रेनको एक सपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो, बाल बालिका सहित 130 जना घाइते। र टप इण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक घुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400046368।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ
3: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सेक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिसा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिसा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ सम्पर्क मोबाइल नम्बर 98582 25002 र 98204

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया
3: प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग्छ।

0: कान्छी गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

पैसाको लागि भइरहेको तपाईँको मेहनतले हाम्रो खुसी हराउँदै गयो। अब तपाईँकै माया भन्दिनँ भने तपाईँसँग बसेर के गर्नु? गुड बाई।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: सुन्छ सधैँ
1: भाग सुन्।
2: खुसीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
7: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुनचाँदी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
6: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
7: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहरर्ष जानकारी गराउँदछौ।
6: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-8858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। एटौडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई। अर्घाखाँसीमा बँदेल, मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग। किसानको बाली नाली जोगाउने लक्ष्य। आन्ध्रमा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ्यौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव उपयोगी हुने। र टप N20 सिरिजमा नेपाल र बंगलादेश हाई प्रोफाइल

0: मिन्स खेल्दै नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली ल अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो वा होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन दुई मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदा देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनहित 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फरेन्सिक परीक्षणलाई कौमारेको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्हार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणको क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितल्लो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञा पत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकको बालिनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतेभित्र रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बदलको शिकार गर्न थप 10,000 रूपियाँ राजस्व बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाघ्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बन्देल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि संसदसम्म जोड़तोड़का साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। पोखराको माछापुस्ते गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानो अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गरेर अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत स्वास्थ्य खेप्नु परेको स्थानीय बासिन्दाको भनाइ छ। मनोरम हिमश्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्। प्रधानमन्त्री शाह अस्ताम डाँडाबाट मुस्ताङका लागि प्रस्थान गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 एसी, 1 डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको झण्डै 55% दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले आयोगको ओ एण्ड एम सर्वे स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईका अनुसार प्रशासनिक खर्च घटाउन र जनशक्तिको अधिकतम सदुपयोग गर्न यो कदम चालिएको हो। यसका साथै बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको अनुभव, कार्यक्षमता र कार्यबोझका आधारमा जिम्मेवारी हेरफेर तथा पदस्थापना गर्ने निर्णय पनि गरेको छ। अब विदेशको खबर। वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने एउटा विशेष ब्याक्टेरियाले शरीरको मांसपेशीलाई सधैँ बलियो बनाउने नयाँ तथ्य पत्ता लगाएका छन्। नेदरल्याण्ड्स र स्पेनका वैज्ञानिकहरूको संयुक्त टोलीले गरेको अनुसन्धानले पेटको स्वास्थ्य र शारीरिक शक्तिबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको हो। अध्ययनका अनुसार आन्द्रामा पाइने रोजबुरिया इनुली निर्भेरस नामक सूक्ष्म जीवले मांसपेशीलाई मजबूत राख्न महत्वपूर्ण भूमिका खेल्छ। परीक्षणको क्रममा यो ब्याक्टेरिया भएका 65 वर्षभन्दा माथिका पाका मानिसहरूमा हातको पकड शक्तिहरूको तुलनामा 29% बढ़ी पाइएको थियो। यसै गरी मुसामा गरेको परीक्षणमा पनि यसले शरीरको शक्ति 30% बढ़ाउनका साथै छोटो समयमा धेरै बल लगाउन आवश्यक पर्ने मांसपेशीका फाइबरहरूको आकार बढ़ाएको देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार मानिसको उमेर ढल्किँदै जाँदा आन्द्रामा यो ब्याक्टेरियाको मात्रा प्राकृतिक रूपमै कम हुँदै जान्छ। यही नयाँ खोजको आधारमा भविष्यमा बुढ़ौलीमा हुने मांसपेशीको कमजोरी रोक्न विशेष प्रोबायोटिक औषधि वा खानपान तयार पार्न सकिने वैज्ञानिकहरूले बताएका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल गटमा प्रकाशित यो अध्ययनले शरीर स्वस्थ र बलियो राख्न पेटभित्रका राम्रा ब्याक्टेरियाको महत्वलाई थप उजागर गरिदिएको छ। अब खेल खबर। टप N20 सिरिज अन्तर्गत अहिले नेपाल र बंगलादेश हाई पर्फर्मेन्स 11 खेलिरहेका छन्। अस्ट्रेलियाको मरारा ओभलमा भइरहेको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकर्ससँग 8 पराजित भएको थियो। हिजो सम्पन्न खेलमा नेपालले ब्याटिङ अपेक्षा अनुसार चल्न सकेन। गएको वर्षको भेटमा बंगलादेश यससँग नेपाल 32 पराजित भएको थियो। यसैले आजको खेल नेपालका लागि त्यस हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसर पनि बनेको छ। आज नेपाल ब्याटिङमा सुधार गर्दै बलियो फल बनाउने र बलिङमा शुरूआती दबाव सृजना गर्ने लक्ष्यमा रहेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, एकवटा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने, लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई, अर्घाखाँचीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग, किसानको बालनाली जोगाउने लक्ष्य, आन्ध्रमा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष, बुढ़ेउलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव सहयोगी हुने, र टप N20 सिरिजमा नेपाल बंगलादेश हाई पर्फर्मेन्समा खेल्दै।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित
4: होइन दिदी किन निराश भएर बस्नु भएको
5: छोराको बिहेको दिन पनि आइसक्यो आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी
4: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि
6: हाम्रा सेवाहरू हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र हारवाला छड्के तिलहरी फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ
1: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि प्रोप्राइटर नरेश सुनार नरेश सुनचाँदी पसल भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98484534
7: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानु पर्ने
8: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
9: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरी गाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 98681-086-93 पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही भाद्र 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517
0: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ट्ज गर्जन सधै बाग्छन्।
1: भाग्यमै यस्तै लेखेको भए तही बाचे जुनी जुनी मै मरुला।

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया।
0: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
6: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमदार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98692177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरिगाउँ बर्दिया।
7: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने

0: पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
5: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
5: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अंकल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: जितपुर वाली, यह साल तो निश्चिंत हो गवा गए।
9: हाँ, तब पतलिया याद करो तो जूटे राय लागत है। पानी जब बरसत रहा तब इतना

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाघ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ।
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
0: एउटा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने, लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
1: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै, नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड।
2: सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुपर्छ।
0: युरोपका जंगलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो। दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
1: र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएस भेटेनरी

0: जानकारी डाक्टर र कृषितर्फ BSCAD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083/27 प्रवेश परीक्षा 2083/31
0: BSCAG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI सुरु गरौं।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्र बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमारीय परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारको रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा भनिएको छ। यो फैसला 2075 धनुषामा भएको 12-वर्षकी बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार पारेको अभियोगमा दुवैजना डाक्टरलाई दोषी ठहर गर्दै जनहित 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमारीको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाफदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ।
3: 12-3 वर्षीय बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ। आज 12 सहित काठमाडौँ, पोखरा, बटुवल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका हुन्। आज बिहान गृहमन्त्री सुदन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रममा रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाडौँको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल, युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन रनको रिरनका सहभागीहरूले जस्टिस फर गरिमाको नाममा लेखेका प्ले कार्ड प्रदर्शन गरे। 12 प्रदर्शनकारीहरूले वीरगंज पथलैया सड़क बन्द गरेका छन्। गएको साउन 31 गते गरिए हराएकी बालिका भदौ 2 गते एक घरभित्र मृत भेला परेकी थिइन्। दोषीलाई तत्काल हदैसम्मको कार्यवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाव बढ़ाइरहेका छन्। यसैबीच प्रहरीले 12 हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुवालाई गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्नका लागि काठमाडौँ पठाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टले प्रहरीकै गाड़ीमा विमानस्थल पुर्याएर स्थानीय अभियन्ताको साथमा बालिकाका आमा बुबालाई काठमाडौँ पठाउनु भएको हो। काठमाडौँ उड्नु अघि मृतकका बुबा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गर्नुभएको थियो।
2: झाँसीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्रीलाई खानेपानी सड़क र ग्रीष्म दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। मुस्ताङ जाने क्रममा गैराती बासबस्न पोखराको मासापुस्ते गाउँपालिका छ अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गर्ने र अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिम श्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्।
3: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका विवाद र असन्तुष्टिको समाधान अदालतमा नभई पार्टी कार्यालयभित्रै खोज्नुपर्ने बताउनु भएको छ। स्वर्गीय नेता प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा ललितपुरको सानेपामा आयोजित कार्यक्रममा बोल्दै शर्माले राजनीतिक दलको विवाद आफ्नै संरचनाभित्र सुल्झाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले पार्टीको महाधिवेशन र आन्तरिक विवादलाई लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै संविधान र कानूनको परिधिमा रहेर संवाद मार्फत निकास निकाल्न नेताहरूलाई आग्रह गर्नुभयो। कांग्रेसको विधान अनुसार विशेष परिस्थितिमा थपिएको एक वर्षको अवधि आउँदो मंगिरमा सकिने स्मरण गराउँदै उपसभापति शर्माले मंगिरभित्र महाधिवेशन गर्न नसके एउटा पुरानो राजनैतिक दलको वैधानिकतामै गम्भीर प्रश्न उठ्ने बताउनुभयो। असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र विवाद चलिरहेका बेला शर्माले सबै पक्षलाई समेटेर एकताका साथ अघि बढ़न आफूहरू तयार रहेको बताउनु।
2: यसैबीच नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताउनुभयो। देश संकटमा रहेकाले संकटबाट मुक्ति दिलाउन युवाहरू अगाडि सार्नुपर्ने उहाँको भनाइ छ। उहाँले देशमा सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको पनि बताउनुभयो। कांग्रेस दुई सिरामा रहेको र एमाले भित्र बहुसंख्यक नेता कार्यकर्ताहरू पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको भन्दै उहाँले नेकपालाई पनि पुनर्गठन र रूपान्तरण नगरिकन अगाडि बढ़न नसक्ने बताउनुभयो।
3: चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। खैरहनी नगरपालिका वडा नम्बर एक तरकारी चोकमा पर्ने पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दिउँसो नारायणगढ़बाट बर्दिवासतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झण्डै 32 वर्षीय पुरूष र पछाडि सवार झण्डै 26 वर्षीय महिलाको ज्यान गएको हो। मृतकहरूको पहिचान खुलेको छैन।
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
4: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
8: एनबीएल अटो लोन
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
8: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01 5 97 12 22 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
0: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
0: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
0: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
0: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, बारामा हत्या गरेकी 3 वर्षीय बालिकाको न्यायका लागि देशका विभिन्न ठाउँमा प्रदर्शन, चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गरे।
3: लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा फलाएको छ।
2: अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसकुर, बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतिभित्र हितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बँदेलको शिकार गर्न 10,000 रूपियाँ राशि बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियम अनुसार एक व्यक्तिले 1 वर्षमा 1 पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनु पर्छ। पछिल्लो समय बँदेल लगायतका वन्य जन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेको गुनासो बढेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि सदनसम्मै जोडतोडका साथ उठ्दै गएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
3: बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी, पहिरो, जनावरको आक्रमण लगायत रहेका छन्।
2: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। युरोपमा फैलिरहेको डडेलोले दशकको पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढ़ाएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड्किएका लाखौं बम र बारूदी सुरुङ अझै पनि जमिन मुनि वा जंगलभित्र छन्। यस वर्षको अत्याधिक गर्मी र वन जंगलमा लागेको डडेलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचार संस्था एपीले जनाएको छ। फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्याण्डसमा डडेलोका कारण जमिन तातेर कतिपय बम आफै पड्किएका छन् भने आगो निभाउन जाने उद्धार कर्मीहरू उच्च जोखिममा परेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको जलवायु सुरक्षालाई मात्र नभई भौतिक सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ। पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटलीको सबैभन्दा ठूलो पो नदी र जर्मनीको राइन नदी किनारमा दोस्रो विश्वयुद्धकालीन 600 किलोका विशाल बमहरू फेला परेका छन्। त्यस्तै जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनवाल्ड जंगलमा भीषण डडेलो लाग्दा त्यहाँ पुरिएका पुराना हतियारहरू विस्फोट भएका छन्, जसका कारण अग्नि नियन्त्रकहरूलाई आगोको नजिक जान समेत कठिन भएको छ। बेल्जियमको हाइफेन्स र फ्रान्सको रेड जोन भनिने क्षेत्रमा अहिले पनि हजारौं टन हतियार पुरिएका छन्। अहिले बढ़ेको सुक्खा र डडेलोले वर्षदेखि रहेका टाइम बमहरू पनि सतहमा ल्याएका छन्, जसले दशकौंदेखि ओझेलमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले लगातार दोस्रो हार बिहोरेको छ। डार्विनमा रहेको मरहारा ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 नेपाललाई 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 99 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्रै बनाएको थियो। शुरूआतमै लगातार विकेट गुमाएपछि नेपाल 10 रनमै 4 विकेट गुमाएर दबावमा परेको थियो। नेपालको कुशल भुर्तेले 46 रन बनाउँछ इनिङ सम्हाल्ने प्रयास गरे। नितिन खत्रीले अभिजित 11, साहब आलमले 11 र रिजन ढकालले 10 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले पर्सि होवर्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
5: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाले 101 रनको अग्रता बनाएको छ। बलिङमा हावी रहेको अस्ट्रेलियाले ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको छ। म्याकायामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश 64 रनमै अल आउट भयो। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। कप्तान प्याट कमिन्सले पनि 3 विकेट लिए। बंगलादेशलाई थोरै रनमा समेटेको अस्ट्रेलियाले ब्याटिङमा भने राम्रो शुरूआत गर्न सकेन। पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया 165 रनमा 8 विकेट गुमाएको अवस्थामा छ। अस्ट्रेलियाले बंगलादेशमाथि 101 रनको अग्रता बनाएको छ। अस्ट्रेलियाका क्यामरन ग्रीन 51 रनमा नट आउट छन् भने नाथन लायन 10 रनमा खेलिरहेका छन्। बंगलादेशका शरीफुल इस्लामले उत्कृष्ट बलिङ गर्दै 35 रन दिएर 6 विकेट लिए।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण पछिल्ला नेपाली चलचित्रमा केन्द्रित छ।

0: 2083 साल नेपाली चलचित्र क्षेत्रमा धेरै उतार चढाव देखियो। एकातिर चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिने चलचित्रको संख्या बढेर आर्थिक वर्षभरि 252 पुगेको छ भने अर्कोतिर दर्शक तान्न र लगानी उठाउन सफल चलचित्र औलामा गन्न सकिने मात्र छन्। वैशाख 25 गतेदेखि प्रदर्शनमा आएको लाली बजारले असारसम्म 9,32,00,000 रूपियाँ कमाएर 2083 सालमा सर्वाधिक कमाउने नेपाली चलचित्र बन्न सफल भयो। वैशाखदेखि असारसम्म आएका अरू चलचित्रले दर्शकको साथ पाउन सकेनन्। लामो समयको सुस्तता पछि भने साउनले नेपाली चलचित्रलाई केही राहत दियो। साउन 1 गतेदेखि प्रदर्शनमा आएको गौथलीले शुरूदेखि नै बक्स अफिसमा बलियो पकड बनाउँदै 24 करोड़ रूपियाँ भन्दा बढी कमाई गर्यो।
1: अवकाश हुने बिहा भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिने छन् पुर्याउन सकिनँ।
2: गौथलीले पास गर्छ एसएलसी।
3: आमा म पढ्छु नि है, पढेर के हार्छेस्? म बे गर्छिन। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी।
0: यसरी हेर्दा 2083 सालमा चलचित्र निर्माणको उत्साह बढे पनि त्यस अनुसार दर्शकको साथ र व्यवसायिक सफलता भने केही सीमित चलचित्रमै केन्द्रित देखिएको छ। अब पालो आएको छ भदौको र यो महिना नेपाली चलचित्र क्षेत्रका लागि वर्षकै सबैभन्दा व्यस्त र प्रतिस्पर्धात्मक महिना बन्न गइरहेको छ। भदौ 5 गते हिजोदेखि मास्टर नै प्रदर्शनमा आएको छ, जसमा प्रियङ्का कार्की, सिमरन खड्का र आर्यन सिद्देलको मुख्य अभिनय छ। त्यसपछि भदौ 12 गते शुक्रबार जने पूर्णिमाको अवसरमा निता ढुङ्गानाको आफ्नै निर्देशन र अभिनय रहेको पार्वती प्रदर्शनमा आउँदैछ, जसले फरक क्षमता भएकी दिदी र भाइ बीचको सम्बन्धलाई समेटेको छ। तर पछिल्लो समय धेरै भावनात्मक चलचित्र बढ़ी चलेको बताउनुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
4: चलचित्रको ट्रेन्ड चाहिँ फेरिरहन्छ भनिन्छ नि, परिवारै चलचित्र भवनमा गएर फिल्म हेर्ने परम्परा बढेको छ, जसले गर्दा पनि यो भावनात्मक रूपमा जोडिने अथवा अलिकति पारिवारिक विषयवस्तु भएका र सबै परिवारले सँगै हेर्न मिल्ने, तिनवटै पुस्ताले सँगै हेर्न मिल्ने चलचित्र पछिल्लो समय नेपालमा एकदमै व्यापार गरेको छ। अब र सायद त्यही कारण पनि होला यो वर्ष अब त्यही खालकै इमोसनल पारिवारिक ड्रामाहरू नै दर्शकले एकदमै रुचाउनु भएको छ।
0: भदौ 19 गते बा एक योद्धा प्रदर्शनमा आउँदैछ, जसमा झरना थापा, दिव्य देव, सुहाना थापा र माओत्से गुरुङको अभिनय छ। तर भदौको सबैभन्दा रोचक दिन भदौ 26 गते हो, जुन दिन एकैसाथ 4 नेपाली चलचित्र हलमा भिड्न आइपुग्छन्। यी हुन् बेहुली, दयाहाङ राई अभिनेत तथा माओत्से गुरुङ निर्देशित पेन्सन पट्टा, रेखा थापाको निर्देशनमा बनेको माया भनेकै यस्तै होला र विनय राज पौडेल निर्देशित अक्षरा। 4 चलचित्र एकै दिन प्रदर्शनमा आउनुले दर्शक विभाजित हुने र हरेक चलचित्रको हिस्सा साना हुने जोखिम स्वाभाविक रूपमा देखिन्छ, र यसैले भदौ 26 यो वर्षकै सबैभन्दा ठूलो बक्स अफिस भिडन्तको दिनका रूपमा हेरिन थालेको छ।
3: म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी। दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै, यही त हो सबैभन्दा मिठो सम्बन्ध।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढा पढ्छ है छोरी, पढ्छ नि
0: नेपाली चलचित्र बजार अझै पनि राम्रो प्रचार प्रसार भएका चलचित्र केन्द्रित नै छ। लाली बजार र गौथली जस्ता चलचित्रले करोडौं कमाउँदा दर्जनौं अरू चलचित्र भने लगानीको सानो हिस्सा उठाउन समेत संघर्ष गरिरहेका छन्। जबकि भदौमा धेरै चलचित्र एकैचोटि भेट्दा प्रतिस्पर्धाले नै कतिपय राम्रा चलचित्रलाई पनि थिच्ने खतरा देखिन्छ। कुन चलचित्रले दर्शकको मन जित्छ र कुन चलचित्र भीड़मै हराउँछ त्यो चलचित्रको कथाले नै बताउँछ भन्नुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
4: एउटा राम्रो चलचित्र बन्नको लागि त डेफिनेटली सबभन्दा पहिला चाहिने भनेको तपाईँको कथा नै हो। बजारलाई चलायमान बनाउने हो भने फरक फरक विधाका चलचित्रहरू आउनै पर्छ, फरक फरक बन्नै पर्छ, नयाँ बन्नै पर्छ, तर त्यति मात्रै हो। हामीले जे बनाएर राखेका छौँ त्यो दर्शकका लागि बनायौँ भने उपयुक्त हुन्छ, तर हामीले समग्रमा सबै दर्शकलाई हुने बनाउने हो भने चाहिँ सरल रूपमा, सरल कथामा सबैले बुझ्ने खालको र सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुपर्छ। एउटै विधा नै लाग्यो भने त्यसले कालान्तरमा हाम्रो सृजनालाई पनि कहीँ कति पुर्याउँदैन र दर्शक पनि हामीले बिस्तारै गुमाउँछौँ जस्तो लाग्छ मलाई।
6: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: कन्याजाले परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
6: हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने, लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
0: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै, नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड।
6: युरोपका जंगलमा फैलिएको डढेलोले विश्व युद्धकालीन बम पड्किने क्रम बढ़्यो। दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
0: र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छ।

0: चारिसन देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्ने।
2: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ। साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही भाद्र 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: सन्जो कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए ओ मारसे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
6: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: यो साल त ढुक्क भयो है बुढी।
10: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
9: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
11: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
12: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ, यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-6-81-086-93।
6: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रै देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन सधैँ बाजुसँगै।
8: सारेगामा कारवा, द परफेक्ट गिफ्ट फर योर लव्ड वन्स।

0: नमस्ते, म गायक हेमन्त राणा। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्ने
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।